0: जाँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो। खेल आज अपरान्ह 2:15 बजेदेखि डार्विनको मरारास क्रिकेट स्टेडियममा हुनेछ। नेपाल दोस्रो पटक टप एन्ड टी20 सिरिज खेल्न लागेको हो। गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यति बेला नेपालले लिग चरणको 6 मध्ये 4 हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। यसपटक नेपाल ए टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ। क्रिकेटर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको टी20 अलराउन्डर वरियतामा 3rd स्थानमा उक्लिनु भएको छ। नेपाल टी20 पुरुष क्रिकेट टोलीका कप्तान ऐरी आइसिसीको पछिल्लो वरियता अनुसार 256 रेटिङ अङ्कका साथ वरियताको 3rd स्थानमा पुग्नु भएको हो। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब 2rd स्थानमा हुनुहुन्छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS गोर्खा रेडियो हो।

यो BFBS गोर्खा रेडियो हो।

0: ब्रिटिश गोर्खाका अवकाश प्राप्त मेजर हितमान गुरुङले मानार्थ मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर एमबीई उपाधि पाउनु भएको छ। बेलायतका राजाले मेजर गुरुङलाई सम्मान दिनुभएको ब्रिटिस गोर्खाज नेपाल बीजीएनले जनाएको छ। सन् 1973 2002 ब्रिगेडमा सेवा गरेका मेजर गुरुङले अवकाश पाएपछि रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनमा सेवा गर्नुभएको छ। अफगानिस्तानको लड़ाईमा दिवंगत तथा घाइते सैनिकका परिवारलाई सहयोग गर्न उहाँको योगदान महत्वपूर्ण रहेको बीजीएनका कमाण्डर कर्णेल डान रेक्स एमबीओले उल्लेख गर्नुभएको छ। गुरुङले रेजिमेन्टल एसोसिएसनमा पूर्णतः स्वयंसेवकका रूपमा काम गरेको भन्दै उहाँको योगदानको कदर भएकोमा खुशी लागेको कर्णेल रेक्सले उल्लेख गर्नुभएको छ। बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने भएको छ।
1: पत्नी मेगन मार्कल र दुई सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर ह्यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले ह्यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
2: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
1: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्नुहुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
3: प्रिन्स ह्यारीज इन्भिक्टस गेम्स आर कमिङ अप। ही ह्याज अ फ्यू अदर पेट्रोनेजेस स्टिल इन द युके such as Wellchild, and in the grand scheme of things, it's possible that Prince Harry is concerned about his children's titles.
1: यारी स्वदेश फर्कने योजनाबारे राजा चार्ल्सलाई पनि गएको आइतबार मात्रै जानकारी दिइएको खबर छ। परिवारका सदस्यलाई अझ धेरै भेट्न पाउने भएपछि राजा चार्ल्स पनि खुसी हुनुभएको छ। तर अब आम नागरिकको नजर भने ह्यारी र उहाँका दाजु विलियम बीचको सम्बन्धमा केन्द्रित भएको छ। यसअघि बिग्रिएको यी दुई दाजुभाइको सम्बन्ध अब सुधार हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न उठेको छ। स्काईका शाही संवाददाता लारा बन्डकले भने ह्यारी र विलियम बीचको सम्बन्ध सुधार गर्न सहज नहुने बताउनु भएको छ।
4: Relations remain really difficult between Harry and his brother Prince William. They don't speak. I think the arrival of the Sussexes does change the optics. The circus that is bound to follow Meghan and Harry will by association be really uncomfortable for the Prince and Princess of Wales.
0: राष्ट्रपति सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रचना आयोगका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सुविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेको बताउनु भएको छ।
5: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, त्यो फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?

0: ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
1: चालु आर्थिक वर्षको बजेटमा 2 खर्ब 12 अर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन अर्थात 40 किलोको 96,000 रूपियाँमा कारोबार भइरहेको छ। ताप्लेजुङमा साउनको तेस्रो सातादेखि मंगसिरसम्म अलैँची टिप्ने गरिन्छ। अहिले बेसीका किसान अलैँची टिप्न व्यस्त छन्। बेसीबाट टिप्न सुरु गरेर किसान बिस्तारै लेकतिर सर्ने गर्छन्। मौवाखोला क्षेत्रका खाते फुङलिङको हाङदेवार आट्राई त्रिवेणीको चाङ्गे क्षेत्रका किसानले अलैँची टिप्न थालेका छन्। टिपेको अलैँची बगानमै बनाइएको भट्टीमा सुकाउने गरिन्छ। दुई वर्षदेखि अलैँचीको बजार मूल्य राम्रो भएकाले किसान उत्साहित छन्। अलैँची ताप्लेजुङको प्रमुख नगदे बाली मानिन्छ। अन्तर्राष्ट्रिय बजारका आधारमा अलैँचीको मूल्य निर्धारण हुने भएकाले यसको भाउ घटबट भइरहने व्यवसायी बताउँछन्। ताप्लेजुङका 9 स्थानीय तहमध्ये फक्ताङलुङ 7 ओलाङचुङ गोला बाहेक सबै ओडामा अलैँची खेती हुन्छ। जिल्लामा करिब 4,450 हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ। कोशी प्रदेशमा 7,500 हेक्टर भन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। नेपालमा उत्पादन हुने अलैँचीको करिब 90% भारत निर्यात हुन्छ। भारत पुगेको नेपाली अलैँची त्यहाँबाट ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ। एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला 20 एसियन गेम्स शुरू हुन अब एक महिना मात्रै बाँकी छ। जापानको आइची नागोयामा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 18 गतेसम्म एसियन गेम्स हुँदैछ। एसियन गेम्स शुरू हुन एक महिना बाँकी रहेसँगै ओलम्पिक काउन्सिल अफ एसिया र आइची नागोया एसिया गेम्स आयोजक समितिले एसियन गेम्स आयोजक समितिले उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्। यसपटकको प्रतियोगिता एसियाली खेलकुदको इतिहासमा विशेष हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। जापानले तेस्रो पटक एसियन गेम्स आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् 1958 टोकियो र 1994 हिरोशिमामा एसियन गेम्स आयोजना गरेको थियो। प्रतियोगिता विश्वभर करोड़ौं दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट हेर्ने अपेक्षा गरिएको छ। जिल्ला अदालत काठमाण्डौले एनआईएमबी ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई 80 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा अदालतले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। हिजो भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अब पाण्डे ब्याङ्कको काममा फर्कन सक्नुहुनेछ। पाण्डेलाई गत वैशाख 29 सिन्धुलीबाट पक्राउ गरिएको थियो। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन सुनवाई गर्दै गत जेठ 6 उहाँलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। पाण्डेलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै श्रीमती निरु दहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चको आदेशपछि रिहा हुनुभएका पाण्डे विरूद्ध सरकारले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट 2070 वैशाख 2 आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएको हो। तर कम्पनीले अनुमति पत्र नवीकरण नगरेपछि 2080 वैशाख 3 अनुमति पत्र स्वतः रद्द भयो। कम्पनीको सम्पत्ति सरकारको अनुमति बिना मिलेमतोमा बिक्री गरी कर्जा असुल गरेको आरोपमा पाण्डे विरूद्ध ठगी संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। नेपालको एकमात्र शिकार आरक्षी ढोरपाटनमा 1 21 नाउर र 11 झारलको शिकार भएको छ। विदेशी शिकारीले नाउर र झारलको शिकारका लागि प्रतिस्पर्धा मार्फत वन्यजन्तु विभागलाई 4,17,00,000 रूपियाँ भन्दा बढी राजस्व बुझाएका छन्। ढोरपाटनमा वर्षमा 2 चरणमा शिकार हुने गर्छ। पहिलो चरणमा 3,03,05,000 र दोस्रो चरणमा 1,43,74,000 रूपियाँ राजस्व संकलन भएको छ। ढोरपाटनमा विदेशी शिकारी प्रतिस्पर्धा मार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन्। नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्याण्ड र मेक्सिको लगायत देशबाट शिकारी आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर हरेक वर्ष शिकारको कोटा निर्धारण गर्छ। ढोरपाटनलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी 7 ब्लकमा विभाजन गरिएको छ। शिकारका लागि विदेशी शिकारी कम्पनीका प्रतिनिधि सहितको टोली हेलिकप्टर मार्फत आरक्ष्य पुग्ने गर्छ। हेलिकप्टर सहयोगी र अन्य बन्दोबस्ती खर्च शिकारी आफैले बिहोर्ने गर्छन्। एक शिकारीले 15 दिनको शिकार अवधिमा 20-35

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन अर्थात 40 किलोको 96,000 रुपियाँमा कारोबार भइरहेको छ. ताप्लेजुङमा साउनको तेस्रो सातादेखि मंगसिरसम्म अलैँची टिप्ने गरिन्छ. अहिले बेसीका किसान अलैँची टिप्न व्यस्त छन्. बेसीबाट टिप्न शुरू गरेर किसान बिस्तारै लेकतिर सर्ने गर्छन्. मौवा खोला क्षेत्रका खाते फुङलिङको हाङदेवार आठराई त्रिवेणीको चाङ्गे क्षेत्रका किसानले अलैँची टिप्न थालेका छन्. टिपेको अलैँची बगानमै बनाइएको भट्टीमा सुकाउने गरिन्छ. दुई वर्षदेखि अलैँचीको बजार मूल्य राम्रो भएकाले किसान उत्साहित छन्. अलैँची ताप्लेजुङको प्रमुख नगदे बाली मानिन्छ. अन्तर्राष्ट्रिय बजारका आधारमा अलैँचीको मूल्य निर्धारण हुने भएकाले यसको भाव घटबट भइरहने व्यवसायी बताउँछन्. ताप्लेजुङका 9 स्थानीय तहमध्ये फक्ताङलुङ 7 ओलाङचुङ गोला बाहेक सबै ओडामा अलैँची खेती हुन्छ. जिल्लामा करिब 4,450 हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ. कोशी प्रदेशमा 7,500 हेक्टर भन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ. नेपालमा उत्पादन हुने अलैँचीको करिब 90% भारत निर्यात हुन्छ. भारत पुगेको नेपाली अलैँची त्यहाँबाट ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ. एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला 20 एसियन गेम्स शुरू हुन अब 1 महिना मात्रै बाँकी छ. जापानको आइची नागोयामा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 18 गतेसम्म एसियन गेम्स हुँदैछ. एसियन गेम्स शुरू हुन 1 महिना बाँकी रहेसँगै ओलम्पिक काउन्सिल अफ एसिया र आइची नागोया एसिया गेम्स आयोजक समितिले एसियन गेम्स आयोजक समितिले उत्सव मनाएका छन्. 16 दिनसम्म चल्ने प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ. एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्. यसपटकको प्रतियोगिता एसियाली खेलकुदको इतिहासमा विशेष हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ. जापानले तेस्रो पटक एसियन गेम्स आयोजना गर्न लागेको हो. यसअघि जापानले सन् 1958 टोकियो र 1994 हिरोशिमामा एसियन गेम्स आयोजना गरेको थियो. प्रतियोगिता विश्वभर करोडौं दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट हेर्ने अपेक्षा गरिएको छ. जिल्ला अदालत काठमाडौँले एनआईएमबी ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई 80 लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ. स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा अदालतले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो. हिजो भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो. अब पाण्डे ब्याङ्कको काममा फर्कन सक्नुहुनेछ. पाण्डेलाई गत वैशाख 29 सिन्धुलीबाट पक्राउ गरिएको थियो. सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै गत जेठ 6 उहाँलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो. पाण्डेलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै श्रीमती निरू दाहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो. सर्वोच्चको आदेशपछि रिहा हुनुभएका पाण्डे विरूद्ध सरकारले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो. स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट 2070 साल वैशाख 2 आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएको हो. तर कम्पनीले अनुमति पत्र नवीकरण नगरेपछि 2080 साल वैशाख 3 अनुमति पत्र स्वतः रद्द भएको कम्पनीको सम्पत्ति सरकारको अनुमति बिना मिलेमतोमा बिक्री गरी कर्जा असुल गरेको आरोपमा पाण्डे विरूद्ध ठगी संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो. नेपालको एकमात्र शिकार आरक्षी ढोर पाटनमा 1 वर्षमा 21 नाउर र 11 झारलको शिकार भएको छ. विदेशी शिकारीले नाउर र झारलको शिकारका लागि प्रतिस्पर्धा मार्फत वन्यजन्तु विभागलाई 4,17,00,000 रुपियाँ भन्दा बढी राजस्व बुझाएका छन्. ढोर पाटनमा वर्षमा 2 शिकार हुने गर्छ. पहिलो चरणमा 3,03,05,000 र दोस्रो चरणमा 1,43,74,000 रुपियाँ राजस्व संकलन भएको छ. ढोर पाटनमा विदेशी शिकारी प्रतिस्पर्धा मार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन्. नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्याण्ड र मेक्सिको लगायत देशबाट शिकारी आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर हरेक वर्ष शिकारको कोटा निर्धारण गर्छ. ढोरपाटनलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी 7 ब्लकमा विभाजन गरिएको छ. शिकारका लागि विदेशी शिकारी कम्पनीका प्रतिनिधि सहितको टोली हेलिकप्टर मार्फत आरक्ष पुग्ने गर्छ. हेलिकप्टर सहयोगी र अन्य बन्दोबस्ती खर्च सिकारी आफैले बिहोर्ने गर्छन्। एक सिकारीले 15 दिनको सिकार अवधिमा 20-35 लाख रुपियाँसम्म खर्च गर्ने आरक्ष कार्यालयले जनाएको छ। सिकारी सहित नेपाली सेना र आरक्षको टोली 15 दिनसम्म जंगलमा बस्छन्। हरेक सिकारियामा विद्युतीय बोलपत्र मार्फत सिकारको कोटा र राजस्व दर निर्धारण हुने गरेको छ। 2039 सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दीको 1325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। र नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान बस्दैछ। 11 बजे बस्ने बैठकमा समितिका सदस्यलाई उपस्थित हुन भनिएको छ। हवस् त, खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एक वर्षको अवधिमा म्याग्दीमा 73 करोडको आलु र सुन्तला बिक्री भएको छ
4: कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 40 करोडको आलु र 33.86 करोड मूल्य बराबरको सुन्तला बिक्री भएको छ 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलु व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिनुभएको छ उहाँका अनुसार 430 हेक्टर क्षेत्रफलमा सुन्तला र 1,840 हेक्टरमा आलु खेती भएको थियो सुन्तला प्रति हेक्टर 10 र आलु प्रति हेक्टर 18 मेट्रिक टनका दरले उत्पादन भएको उहाँले जानकारी दिनुभएको छ सुन्तलाको सरदर मूल्य प्रति किलोग्राम 75 र आलुको 30 का दरले बिक्री भएको हो अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारण भएको क्षतिले 20 करोड मूल्य बराबरको आलु उत्पादन घटेको अधिकृत बास्तोलाले जानकारी दिनुभएको छ म्याग्दीको आलु र सुन्तला बेनी पोखरा काठमाडौँ र चितवनका बजारमा पुग्ने गर्छ
3: प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मात्रै भ्रष्टाचार र अवैध सम्पत्तिको छानबिन सम्भव नभएको बताउनु भएको छ सम्पत्ति छानबिन आयोग खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्चलाई लिखित जवाफ दिँदै उहाँले अख्तियार र छानबिन आयोगको काम फरक रहेको जिकिर गर्नुभएको हो प्रधानमन्त्री शाहका अनुसार अख्तियारले लामो समयदेखि सत्तामा रहेका सबै राजनैतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न सम्भव छैन त्यसैले अवैध सम्पत्ति र भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक रहेको उहाँको भनाइ छ उहाँले सम्पत्ति छानबिन आयोग अख्तियारको विकल्प नभएको पनि स्पष्ट पार्नु भएको छ आयोगले सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गरी सरकारलाई प्रतिवेदन र सिफारिस गर्ने उहाँको भनाइ छ भ्रष्टाचारमा मुद्दा चलाउने काम भने अख्तियारकै हुने उहाँले बताउनुभयो सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई अहिले सर्वोच्चको अन्तरिम आदेशका कारण काम गर्न रोक लगाइएको छ गत असार 26 गते सर्वोच्चले आयोगलाई विवरण माग्ने छानबिन गर्ने र कार्यवाही सिफारिस नगर्न आदेश दिएको हो सरकारले पहिलो चरणमा 62-63 हालसम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनैतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी गरेको छ प्रधानमन्त्री शाहले आयोगलाई काम गर्न दिन र आयोग खारेजीको माग गर्दै परेको रिट खारेज गर्न सर्वोच्च माग गर्नु भएको छ बाराको जितपुर सिमरा 1 कि 3 वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर भएको आन्दोलन 5 बुँदे सहमतिपछि स्थगित भएको छ पीड़ित पक्ष र प्रशासन बीच गैराती भएको वार्तामा सहमति जुटेपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन् पतलैया स्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा पीड़ित परिवार स्थानीय जनप्रतिनिधि राजनैतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति बीच सहमति भएको हो सहमति अनुसार पीड़ित परिवारलाई राहत र रोजगारीका लागि गृह मन्त्रालयमा सिफारिस गरी पहल गरिनेछ अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिए उनीहरूमाथि पनि कड़ा कार्यवाही गरिनेछ जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ गर्ने र कार्य सम्पादनमा लापरवाही गर्ने सुरक्षाकर्मीमाथि आवश्यक कार्यवाही गर्ने सहमति पनि भएको छ माग पूरा हुने सुनिश्चितता पाएपछि आन्दोलन रोक्न सहमत भएको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले बताउनु भएको छ उहाँका अनुसार अहिले जिल्लाको अवस्था सामान्य बन्दै गएको छ बाढ़ी पहिरो र सड़क क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ प्रहरीका अनुसार आज बिहानसम्म कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात अवरूद्ध तथा एकतर्फी सञ्चालनमा छ कोशी प्रदेशमा भोजपुरको मध्य पहाड़ी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलामको मेची राजमार्ग पूर्ण रूपमा बन्द छ बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक लगाइएको छ सिन्धुपाल्चोकको अरणीको राजमार्ग र सुवाको त्रिशुली मैलुङ स्याप्रुबेसी र पासाङ लामो खण्ड पनि अवरूद्ध नुवाकोटको टोखा छहरे सड़क खण्डमा रातदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ गण्डकी प्रदेशमा बागलुङको काली गण्डकी करिडोर र मुस्ताङको बेनी जुमसुम सड़क खण्ड एकतर्फी सञ्चालनमा छन् लमजुङको बेसी सहर मनाङ खण्ड भने पूर्ण रूपमा अवरूद्ध छ कर्णालीको जाजरकोट डोल्पा सड़क खण्ड पनि बाढ़ीका कारण अवरूद्ध रहेको प्रहरीले जनाएको छ प्रहरीले बाढ़ी पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ संघीय संसदका 2 समितिको बैठक आज बस्दैछ अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ यस्तै संसदीय सुनवाई समितिको बैठकमा सूचना माग भएको विषय र अभिमुखीकरण कार्यक्रमको बारेमा छलफल हुने कार्यसूची छ नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान 11 बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यलाई उपस्थित हुन भनिएको छ। यसै गरी काँग्रेसको आगामी असोज 16-19 हुने 15 केन्द्रीय महाधिवेशनका विषयमा जिल्ला निर्वाचन अधिकृतसँग आज भर्चुअल बैठक हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिका अनुसार विभिन्न जिल्लामा निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृतसँग बैठक गर्न लागेको हो। बैठकमा निर्वाचन प्रक्रिया र तयारीका विषयमा छलफल हुने समितिले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागमती प्रदेशका सातौं मुख्यमन्त्री किरण थापाले सरकारको स्थायित्वका लागि राप्रपाको विवाद मिलाउन सहयोग गर्ने हुनुभएको छ। पदबहाली गरेपछि मुख्यमन्त्री थापाले संसदीय दलका नेता नै कार्यवाहीमा परे पनि पार्टीको विवाद समाधानमा सहयोग गर्ने बताउनु भएको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीको 12 जना मान्यज्यूहरू बसेर संसदीय दलको लेटर प्याडमै उहाँहरूको चाहिँ बैठकको निर्णय गरेरै अहिलेको चाहिँ सरकारमा सहभागी हुने सरकारलाई समर्थन पनि गर्ने र सरकारमा सहभागी भएर बागमती प्रदेश सरकार सञ्चालनको लागि सहयोग गर्ने भनेर उहाँले हामीलाई सहयोग गर्नुभएको छ। त्यसकारण अब पार्टीको जुन अहिले माथिल्लो उसमा केही चाहिने समस्याहरू छ त्यो समस्यालाई समाधान गर्नको लागि म आफै पनि पहल गर्नेछु।
3: मुख्यमन्त्री थापा नेकपा र राप्रपाको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। देशका केही भागमा आज भारी वर्षाको चेतावनी जारी गरिएको छ। आजको बुलेटिनमा मौसमविद विभूति पोखरेलले भारी वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्क हुन भन्नुभएको छ।
5: आज पनि अब यो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाल पहाड तराई र तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यी क्षेत्रहरूमा हुन सक्ने गेगरान बाहा पहिरो तथा भूक्षय बाढी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न तथा यसबाट ती क्षेत्रहरूमा हुन सक्ने दैनिक जनजीवन जसरी प्रभावित हुन सक्ने कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकोले पछिल्लो सूचना चाहिँ अध्यावधि भइरहनु हुन अनुरोध छ।
3: उहाँका अनुसार अहिले पनि देशका विभिन्न भागमा मौसमी वायुको प्रभाव कायम छ। गएको एक दिनमा मध्य प्रदेश बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षा भएको छ।
5: गण्डकी र कर्णाली र सुदूरपश्चिमका चाहिँ पहाडी भूभागहरूमा मध्यमसम्मको वर्षा भएको देखिएको छ भने तराईका भूभागहरूमा विशेष गरी यो मध्य प्रदेशमा चाहिँ 24 घण्टामा केही वर्षा भएको भए पनि पर्याप्त वर्षा भएको चाहिँ देखिँदैन।
3: 24 घण्टामा सिन्धुपाल्चोकको मेलम्चीमा 107 मिलिमिटर पानी परेको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल अब 3 वर्ष हुने भएको छ। अहिले गभर्नर र सञ्चालकको कार्यकाल 5 वर्ष छ। नेपाल राष्ट्र ब्याङ्क ऐन संशोधन विधेयकमाथि प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलमा कार्यकाल 3 वर्षमा सीमित गर्ने सहमति भएको हो। डेप्युटी गभर्नर र सञ्चालकको प्रारम्भिक कार्यकाल पनि 3 वर्ष हुने व्यवस्था राख्ने सहमति भएको छ। कार्य सम्पादन सन्तोषजनक देखिएमा सरकारले थप 2 वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था गरिनेछ। विधेयकमाथि अर्थ समितिमा आज पनि दफावार छलफल हुने कार्यसूची छ। इरानको सत्ता पलटका लागि सो मुलुकको अर्थतन्त्रलाई घेराबन्दी गर्ने अभियानमा सहभागी हुन अमेरिकाले साझेदार मुलुकहरूलाई आह्वान गरेको छ। साझेदार मुलुकहरू सहभागी हुनै पर्ने गरी आगामी हप्ता इरान विरूद्ध नयाँ कड़ा नाकाबन्दी लगाइने अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको हो। मन्त्री बेसेन्टले नाकाबन्दी कार्यक्रममा सहभागी हुन चीनलाई पनि आग्रह गर्नुभएको छ। डेमोक्राटका पूर्व सांसद जोन हर्मानका अनुसार अमेरिकाको नयाँ नीतिले आगोमा घिउ थप्ने पक्का छ।
6: And I cannot imagine China putting up with this. And they have leverage. And they also have been, over time, evading U.S. sanctions, as have some other countries. So I think this is tough talk, and it won't work out very well.
3: आतंकवाद पीड़ित तथा प्रभावितको सम्झना र सम्मानमा आज अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। हरेक वर्ष अगस्त 21 मनाइने यो दिवस विश्वका विभिन्न मुलुकमा विभिन्न कार्यक्रम गरी मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2017 आतंकवादका पीड़ित तथा बाँचेकाको सम्मान र उनीहरूको मानवाधिकार संरक्षणका लागि यो दिवस मनाउने निर्णय गरेको हो। दिवसका अवसरमा आतंकवादबाट प्रभावित व्यक्ति र परिवारको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउन जोड़ दिइएको छ। संयुक्त राष्ट्रसंघले महिला बालबालिका तथा आतंकवादी हिंसा बाट प्रभावित व्यक्तिको अधिकार संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै आएको छ। सदस्य राष्ट्रलाई पीड़ित र उनीहरूका परिवारका तत्कालीन अल्पकालीन तथा दीर्घकालीन आवश्यकता पूरा गर्न राष्ट्रिय सहायता योजना बनाउन पनि आग्रह गरिएको छ। संयुक्त राष्ट्रसंघले पीड़ितका अधिकार र आवश्यकताबारे जनचेतना बढ़ाउन विश्वव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो विश्वव्यापी आतंकवाद पीड़ित सम्मेलन समेत आयोजना गरिएको थियो। जाजरकोटको नलगाड 7 दाने पिपलमा बोलेरो जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। गएको साँझ डोल्पा जाजरकोट सड़क खण्ड अन्तर्गत पात्राबाट दल्लीतर्फ आउँदै गरेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा नलगाड 10 25 वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। नगर अस्पताल दल्लीमा उपचारपछि थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको हो। दुर्घटनामा 6 घाइते भएका छन्। घाइते नलगाड 10 गणेश ध्यार, मानबहादुर बोहरा, सम्झना गहतरा, राजेन्द्र ध्यार, रत्नकुमारी बोहरा र निखिल सुनारको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: कंग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय सानेपामा वार्ताको प्रस्ताव गर्नुभएको छ। असन्तुष्ट पक्षले 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतमा मुद्दा हाल्ने भनिएका बेला सार्वजनिक अपील जारी गर्दै पौडेलले घरभित्रका विवाद सड़क वा अदालतमा पुर्याउने समय होइन भन्नुभएको छ। राजनीतिक मुद्दाको समाधान राजनीतिक संवादबाट मात्र सम्भव हुने भन्दै उहाँले महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्न भन्नुभएको छ। अहिलेको सरकारलाई खबरदारी पुगेन भने देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजाने भन्दै उहाँले एकता र सक्रियताका लागि आह्वान गर्नुभएको छ। आय आर्जन गर्न सक्ने शिक्षाको विकास गर्न नसकेमा जुनसुकै सरकार आए पनि देशको समस्या समाधान नहुने चेतावनी दिइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको कर्णाली संवाद कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ गौरेलाले देशमा आय नभएकै कारण जुनसुकै सरकार आउँदा पनि ऋण लिनु परेको सम्झाउनु भएको छ।
4: पैसा देशमा बचत छैन भनेर भने हामी सबैले थाहा पायौँ। यो पहिलेको सरकारले 28 अरब रुपियाँ ऋण लियो, त्यसैले गर्दा बर्बाद गर्यो भनेर चाहिँ राष्ट्रपतिका नेता चिच्चै चिच्चै कराएको। उहाँहरू नेता भएको यहाँ 3 महिना 4 महिना बितासे 5 खरब रुपियाँ ऋण लिएको। त्यसपछि अब कसलाई भन्नु जाने यो रमाइलो? नेताहरूले भने यही रमाइलोमा त बाँचिरहने हो कि गर्ने हो के गर्ने हो? त्यसले हाम्रो केटाकेटीलाई कसरी जमाउने, पैसा जमाउने तरिका के गरियो भने बचत गर्ने के गरियो, त्यो कुरा कसरी सिकाउने?
3: सरकारले ल्याउन लागेको नयाँ कानुनमा शिक्षण पेसालाई तटस्थ भएर हेर्नुपर्नेमा सत्तारूढ दलको स्वार्थ अनुसार काम भइरहेको उहाँको भनाइ छ।
4: अब शिक्षकको ट्रेड युनियन दलको भयो भने राष्ट्रपतिले भनिरहेछ, तर राष्ट्रपतिले पनि आफ्नो दलको मान्छे भयो भने मक्ख पल्दो रहेछ, कसो अचम्म भयो क्या? अर्का दल चाहिँ मुर्दाबाद, आफ्नो दल चाहिँ जिन्दाबाद भयो, बर्बाद भयो। अब गर्ने के हो भनेर भन्ने प्रश्न चाहिँ एकदमै टड्काएर ल्याइदिनु भएको छ। त्यसो हुँदाखेरि शिक्षकको ट्रेड युनियन भनेर भनेको त्यो प्रोफेसनल अर्गनाइजेसन हो कि लेबर अर्गनाइजेसन हो कि के हो वा फार्मर्स अर्गनाइजेसन हो के हो भन्ने बारेमा क्लियर भनिदिनु पऱ्यो। अब
3: उच्च अदालत विराटनगरले बदर गरेको विज्ञापनलाई आधार बनाएर कोशी प्रदेश लोकसेवाले लोकसेवा आयोगले स्वास्थ्य सेवाका दुई कर्मचारीलाई पढुवाका लागि सिफारिस गरेको छ। आयोगले गत साउन 24 गते 6 तहका कन्हैया शाह र कुलबहादुर पौडेललाई 7 तहमा पढुवाका लागि सिफारिस गरेको हो। उनीहरूको पढुवा सिफारिस भएको विज्ञापनलाई लिएर उच्च अदालतमा मुद्दा परेको थियो। अदालतले ती विज्ञापन बदर गर्दै प्रदेश निजामती सेवा ऐनअनुसार पद सङ्ख्या समाजन गरेर बढुवाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ। तर आयोगले अदालतको आदेशको व्याख्यामा भ्रम भएको दावी गरेको छ। आयोगका अध्यक्ष महेन्द्र प्रसाद कुराङ्गाका अनुसार अदालतको फैसला प्रशासन र इन्जिनियरिङ सेवासँग सम्बन्धित छ। स्वास्थ्य सेवाको बढुवा भने मुख्य न्यायाधिवक्ताको कानुनी राय लिएर अघि बढाइएको उहाँको भनाइ छ। एक वर्षको अवधिमा म्याग्दीमा 73 करोडको आलु र सुन्तला बिक्री भएको छ।
5: कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 40 करोडको आलु र 33 करोड 86 लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ। 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलु व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव वास्तुलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 430 हेक्टर क्षेत्रफलमा सुन्तला र 1,840 हेक्टरमा आलु खेती भएको थियो। सुन्तला प्रति हेक्टर 10 आलु प्रति हेक्टर 18 मेट्रिक टनका दरले उत्पादन भएको उहाँले जानकारी दिनुभएको छ। सुन्तलाको सरदर मूल्य प्रति किलोग्राम 75 र आलुको 30 का दरले बिक्री भएको हो। अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारण भएको क्षतिले 20 करोड मूल्य बराबरको आलु उत्पादन घटेको अधिकृत पास्तोलाले जानकारी दिनुभएको छ। म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा पुग्ने गर्छ।
3: युक्रेनको किएभमा रुसले गरेको पछिल्लो आक्रमणलाई नगरका मेयरले नरसंहारको नाम दिएका छन्। पछिल्लो आक्रमणमा कम्तीमा 17 जनाको ज्यान जाँदा कैयौँ घाइते भएका छन्। मेयर पिताली क्लेसकोका अनुसार रुसले ऊर्जा र पानीका पूर्वाधारमा जानी जानी आक्रमण गरेको छ। पूर्व बक्सिङ च्याम्पियन समेत रहेका मेयर क्लेसकोले आक्रमणपछिको भग्नावशेष हेर्न पुग्नु भएको छ।
6: I have explanation the way the reason to destroy critical infrastructure, especially in last winter. Let people freezing, living without heating, electricity, water. It's just one goal. Break resistance of Ukrainians and bring to depressive mode and the dream of Putin. We have to give up.
3: र इरानको सत्ता पलटका लागि सो मुलुकको अर्थतन्त्रलाई घेराबन्दी गर्ने अभियानमा सहभागी हुन अमेरिकाले साझेदार मुलुकहरूलाई आह्वान गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: संसदीय सुनवाई समितिका सबै सूचना सार्वजनिक गर्न जरुरी नरहेको तर्क सत्तारूढ रासोपा सांसदले गरेका छन्। सुनवाई समितिको बैठकमा रासोपाका कविन्द्र बोर्लाकोटीले समितिले सबै सूचना दिँदा जटिलता आउन सक्ने बताउनु भएको छ।
1: All the decision should be नागरिक focused हैन, त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ। तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गराउँछौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ।
0: तर विपक्षी दल नेकपाका वर्षमान पुनले सूचना सार्वजनिक गर्नु नै राम्रो हुने बताउनु भएको छ।
2: प्रक्रिया बताउने हो भने बताउँदा हुन्छ सूचना अधिकारीले, त्यसपछि पनि चित्त नबुझे त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन, चित्त बुझ्यो बुझेन नबुझ्यो के गर्ने भन्दाखेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ। र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ है मलाई त।
0: नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको घरबाट गैराती प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटप फोरेन्सिक जाँचका लागि पठाइएको छ। गैराती काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी भक्तपुरको टोलीले प्रसाईको घर खान तलासी गरेर 6 मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर डिभाइस लिएको हो। ती सामान प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको हो। अनुसन्धानका लागि विद्युतीय सामग्री नियन्त्रणमा लिएको बताए पनि प्रहरीले प्रसाईमाथिको कसुर भने खुलाएको छैन। गोर्खा चुम्भ्यालीका किसानलाई 11 महिनामा पाकेको गहुँ भित्राउने चट्टारो परेको छ।
3: तिब्बतको सिमानामा पर्ने चुम्नब्री गाउँपालिका 7 किसान गहुँ काट्नेदेखि चुट्ने, केलाउने र थन्काउने काममा व्यस्त भएका हुन्। यो ठाउँमा बाली भित्राउनु अघि गाउँका लामाबाट साइज जुराउने परम्परा समेत छ। चुम्भ्यालीमा गएको असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्राउने समय भएको हो। यहाँ साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको छ। चुम्भ्यालीका सबै गाउँमा एकैपटक बाली नकाटेर आलो पालो गर्ने चलन छ। चुम्भ्यालीका छिकम, जोङ, नाक्यु, लेरु, लामागाउँ, बुर्जी, लार, पाल्दुन, छुले र निलेका गाउँले आलो पालो गरेर बाली थन्क्याउने चलन छ। 4 हिँडेर पुग्ने गाउँमा समेत पालो दिन पुग्ने परम्परा छ। अबको 1 महिनामा चुम्भ्यालीका सबै गाउँमा गहुँ, फापर, तोरी भित्राउने गरिन्छ। चिनको सिचाङ सिमाना नजिकै पर्ने 3,500 मिटर उचाइसम्मको चुम्नोब्री 7 छेकम्पारमा गहुँ पाक्न 11 महिना लाग्ने गरेको छ। गहुँ भित्राएको केही दिनमा तोरी र फापरको काम सुरु हुने चुम्नोब्री 7 वडाध्यक्ष टासी दोर्जे लामाले जानकारी दिनुभएको छ।
0: देशका केही भागमा आज भारी वर्षाको चेतावनी जारी गरिएको छ। आजको बुलेटिनमा मौसमविद विभूति पोखरेलले भारी वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्क हुन भन्नुभएको हो।
4: आज पनि अब यो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाल पहाड, तराई र तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यी क्षेत्रहरूमा हुन सक्ने गेगरान बाहा, पहिरो तथा भूक्षय, बाढी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न तथा यसबाट ती क्षेत्रहरूमा हुन सक्ने दैनिक जनजीवन जसरी प्रभावित हुन सक्ने कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हावा यातायातमा असर पर्न सक्ने सम्भावना रहेकोले पछिल्लो
0: उहाँका अनुसार अहिले पनि देशका विभिन्न भागमा मौसमी वायुको प्रभाव छ। गएको एक दिनमा मध्य प्रदेश बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षा भएको छ। 24 सिन्धुपाल्चोकको मेलम्चीमा 107 मिलिमिटर पानी परेको छ। बागमती प्रदेशका 7 मुख्यमन्त्री किरण थापाले सरकारको स्थायित्वका लागि राप्रपाको विवाद मिलाउन सहयोग गर्ने हुनुभएको छ। पदबहाली गरेपछि मुख्यमन्त्री थापाले संसदीय दलका नेता नै कारवाहीमा परे पनि पार्टीको विवाद समाधानमा सहयोग गर्ने बताउनु भएको हो।
5: राष्ट्रिय प्रजातन्त्र पार्टीको 12 मान्यज्यूहरू बसेर संसदीय दलको लेटर प्याडमै उहाँहरूको चाहिँ बैठकको निर्णय गरेरै अहिलेको चाहिँ सरकारमा सहभागी हुने, सरकारलाई समर्थन पनि गर्ने र सरकारमा सहभागी भएर बागमती प्रदेश सरकार सञ्चालनको लागि सहयोग गर्ने भनेर उहाँले हामीलाई सहयोग गर्नुभएको छ।
0: मुख्यमन्त्री थापा नेकपा तथा राप्रपाको सहयोगमा नियुक्त हुनुभएको छ। नेपाली बजारमा प्रति तोला सुनको मूल्य 3,16,700 रुपियाँ पुगेको छ। सुन चाँदी व्यवसाय महासङ्घले आज सुनको मूल्य प्रति तोला 3,300 रुपियाँ बढेको जनाएको छ। यस्तै चाँदीको मूल्य प्रति तोला 130 रुपियाँले बढेर 4,855 रुपियाँ पुगेको छ। र नेपाल ए पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा पहिलो खेल खेल्दैछ। खबर यति नै, नमस्कार।
6: यो BFBS कुलकर्म रेडियो हो।

0: अन्य समुदायमा
1: मिलायन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 6 जनाको मृत्यु हुँदा 111 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशमा 2 जनाको समेत उनीहरूको मृत्यु भएको जनाएको छ। सबभन्दा बढी 29 जना लुम्बिनी प्रदेशका दुर्घटनामा घाइते भएका छन्। मधेसमा 24 जना घाइते हुँदा कोशीमा 17 जना घाइते भएका छन्। कंग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय सानेपामा वार्ताको प्रस्ताव गर्नुभएको छ। असन्तुष्ट पक्षले 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतमा मुद्दा हाल्ने भनिएका बेला सार्वजनिक अपील जारी गर्दै पौडेलले घरभित्रका विवाद सड़क वा अदालतमा पुर्याउने समय होइन भन्नुभएको छ। राजनैतिक मुद्दाको समाधान राजनैतिक संवादबाट मात्र सम्भव हुने भन्दै उहाँले महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्न भन्नुभएको छ। अहिलेको सरकारलाई खबरदारी पुगेन भने देशलाई नै फर्कन नसक्ने अनि सयको दिशामा लैजाने भन्दै उहाँले एकता र सक्रियताका लागि उहाँले आह्वान गर्नुभएको छ। आय आर्जन गर्न सक्ने शिक्षाको विकास गर्न नसकेमा जुनसुकै सरकार आए पनि देशको समस्या समाधान नहुने चेतावनी दिइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको कर्णाली संवाद कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ गौरेलाले देशमा आय नभएकै कारण जुनसुकै सरकार आउँदा पनि ऋण लिनु परेको सम्झाउनु भएको छ।
4: पैसा देशमा बचत छैन भनेर भने हामी सबैले थाहा पायौँ। यो पहिलेको सरकारले 28 अरब रुपियाँ ऋण लियो, त्यसैले गर्दा बर्बाद गर्यो भनेर चाहिँ राष्ट्रपतिका नेता चिच्याइरहनु नेता भएको यहाँ 3 महिना 4 महिना बित्या छैन, 5 खरब रुपियाँ ऋण लिएको। त्यसपछि अब कसलाई भन्नु जाने यो रमाइलो? नेताहरूले भने यही रमाइलोमा त बाँचिरहने हो कि गर्ने हो के गर्ने हो? त्यसले हाम्रो केटाकेटीलाई कसरी जमाउने, पैसा जमाउने तरिका के गरियो भने बचत गर्ने के गरियो, त्यो कुरा कसरी सिकाउने?
3: सरकारले ल्याउन लागेको नयाँ कानुनमा शिक्षण पेसालाई तटस्थ भएर हेर्नुपर्नेमा सत्तारूढ दलको स्वार्थ अनुसार काम भइरहेको उहाँको भनाइ छ।
4: अब शिक्षकको ट्रेड युनियन दलको भयो भने राष्ट्रपतिले भनिरहेछ, तर राष्ट्रपतिलाई पनि आफ्नो दलको मान्छे भयो भने मक्ख पल्दो रहेछ, कसो अचम्म भयो क्या? अर्का दल चाहिँ मुर्दाबाद, आफ्नो दल चाहिँ जिन्दाबाद भयो, बर्बाद भयो। अब गर्ने के हो भनेर भन्ने प्रश्न चाहिँ एकदमै टड्काएर ल्याइदिनु भएको छ। त्यसो हुँदाखेरि शिक्षकको ट्रेड युनियन भनेर भनेको त्यो प्रोफेसनल अर्गनाइजेसन हो कि लेबर अर्गनाइजेसन हो कि के हो वा फार्मर्स अर्गनाइजेसन हो के हो भनेर भन्ने बारेमा क्लियर भनिदिनु पऱ्यो। अब
3: 12 को जितपुर सिमरा 1 मा 3 वर्षीय गरिमा चौधरीको हत्या विरोधमा काठमाडौँ र काँकरभिट्टामा ऱ्याली भएको छ। काँकरभिट्टा जनचेतना महिला केन्द्रको आयोजनामा मेसीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध ऱ्यालीले बजार परिक्रमा गरेको थियो। ऱ्यालीमा हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे जस्ता नारा लगाइएको थियो। घटनामा दोषीमाथि कारवाहीको माग गर्दै काठमाडौँमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन्। नेपालको एकमात्र शिकार आरक्षी ढोरपाटनमा 1 वर्षमा 21 नाउर र 11 झारलको शिकार भएको छ।
5: ढोरपाटनमा वर्षमा 2 चरणमा शिकार हुने गर्छ। पहिलो चरणमा 3,03,05,000 र दोस्रो चरणमा 1,43,74,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। ढोरपाटनमा विदेशी शिकारी प्रतिस्पर्धा मार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन्। नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको लगायत देशबाट शिकारी आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर हरेक वर्ष शिकारको कोटा निर्धारण गर्छ। ढोरपाटनलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी 7 ब्लकमा विभाजन गरिएको छ। शिकारका लागि विदेशी शिकारी कम्पनीका प्रतिनिधि सहितको टोली हेलिकप्टर मार्फत आरक्ष्य पुग्ने गर्छ। हेलिकप्टर, सहयोगी र अन्य बन्दोबस्तीको खर्च शिकारी आफैले बिहोर्ने गर्छन्। एक शिकारीले 15 दिनको शिकार अवधिमा 20-35 लाख रुपियाँसम्म खर्च गर्ने आरक्ष्य कार्यालयले जनाएको छ। शिकारी सहित नेपाली सेना र आरक्षको टोली 15 दिनसम्म जंगलमा बस्छन्। हरेक शिकारियामा विद्युतीय बोलपत्र मार्फत शिकारको कोटा र राजस्व दर निर्धारण हुने गरेको छ। 2039 सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दीको 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
3: नेपाली भाषाको उद्गम स्थल जुम्लाको हाट सिन्जामा नेपाल टेलिकमको 4G सेवा सुरु भएको छ। कनाका सुन्दरी गाउँपालिका अन्तर्गत गुठी जिउला बजार क्षेत्रमा आजदेखि 4G सेवा सुरु भएको टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराले बताउनु भएको छ। नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो। राष्ट्रिय प्रसारण लाइनबाट विद्युत जडान गर्न नसकेपछि तत्कालका लागि सोलर प्रणाली मार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। युक्रेनको किबमा रुसले गरेको पछिल्लो आक्रमणलाई नगरका मेयरले नरसंहारको नाम दिएका छन्। पछिल्लो आक्रमणमा कम्तीमा 17 जनाको ज्यान जाँदा कैयौँ घाइते भएका छन्। मेयर भिताली क्लिस्कोका अनुसार रुसले ऊर्जा र पानीका पूर्वाधारमा जानी जानी आक्रमण गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङमा निजी भ्रमण गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले पत्रकार सम्मेलन गरी शाहको भ्रमण सरकारसँग सम्बन्धित नरहेको बताउनु भएको हो।
4: भ्रमणको बारेमा यो निजी भ्रमण नै हो र यसमा चाहिँ हजुरले अरू केही थप अरू जानकारी लिनु पर्यो भने समानजीको सचिवालय मार्फत निजी सचिवालय स्वकीय सचिवालय मार्फत चाहिँ लिँदा उपयुक्त हुन्छ। यो अहिलेसम्म चाहिँ उहाँको निजी भ्रमण हो।
3: अर्यालले प्रधानमन्त्रीको भारत र चीन भ्रमण निश्चित नभएको जानकारी दिनुभएको छ। आजै प्रधानमन्त्री शाह सडक मार्ग आउँदै पोखरा पुग्नु भएको छ। संसदीय सुनवाई समितिका सबै सूचना सार्वजनिक गर्न जरुरी नरहेको तर्क सत्तारूढ रासोपा सांसदले गरेका छन्। सुनवाई समितिको बैठकमा रासोपाका कविन्द्र बुर्लाखुटीले समितिले सबै सूचना दिँदा जटिलता आउन सक्ने बताउनु भएको छ।
5: त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ। तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गराउँछौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ।
3: तर विपक्षी दल नेकपाका वर्षमान पुनले कानुन अनुसारका सूचना दिएर राम्रै हुन्छ भन्नुभएको छ।
6: प्रक्रिया बताउने भने बताउँदा हुन्छ सूचना अधिकारीले, त्यसपछि पनि चित्त नबुझे त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन। चित्त बुझ्यो बुझेन, नबुझे के गर्ने भन्दाखेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ। र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ है मलाई त।
3: नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको घरबाट गैराती प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटप फोरेन्सिक जाँचका लागि पठाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी भक्तपुरको टोली प्रसाईको घरमा खानतलासी गरेर 6 मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर डिभाइस लिएको हो। ती सामान प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको हो। अनुसन्धानका लागि विद्युतीय सामग्री नियन्त्रणमा लिएको बताए पनि प्रहरीले प्रसाईमाथिको कसुर भने खुलाएको छैन। भारतीय गायक शानले भोलि काठमाडौँमा साङ्गीतिक कार्यक्रम गर्नुहुने भएको छ। ठमेलको क्लब नोभामा कन्सर्ट गर्न नेपाल आउन लागेको गायक शानले बताउनु भएको छ। कन्सर्टका लागि न्यूनतम 4,000 अधिकतम 1,75,000 रुपियाँसम्म टिकट व्यवस्था गरिएको छ। गायक शानका थ्री इडियट्स, ओम शान्ति ओम, पार्टनर, भुलभुलैया लगायत चलचित्रमा गाएका गीतका साथै चलचित्र अभिनय र टेलिभिजन प्रस्तुतका रूपमा दर्शकले चिन्ने गरेका छन्। इरानको सत्ता पलटका लागि सुमुलुकको अर्थतन्त्रलाई घेराबन्दी गर्ने अभियानमा सहभागी हुन अमेरिकाले साझेदार मुलुकहरूलाई आह्वान गरेको छ। साझेदार मुलुकहरू सहभागी हुनैपर्ने गरी आगामी हप्ता इरान विरुद्ध नयाँ कडा नाकाबन्दी लगाइने अर्थमन्त्री स्कट पेसेन्टले बताउनु भएको हो। मन्त्री पेसेन्टले नाकाबन्दी कार्यक्रममा सहभागी हुन चीनलाई पनि आग्रह गर्नुभएको छ। डेमोक्राटका पूर्व सांसद जेन हर्मनका अनुसार अमेरिकाको नयाँ नीतिले आगोमा घिउ थप्ने पक्का छ।
7: Trump wants to meet with Xi Jinping this year, and I cannot imagine China putting up with this. And they have leverage, and so, and they also have been over time evading U.S. sanctions, as have some other countries. So I think this is tough talk, and it won't work out for everyone.
3: एसियाकै सबभन्दा ठूलो खेलकुद मेला 20 एसियन गेम्स सुरु हुन अब 1 मात्र बाँकी छ। जापानको आइची नागोयामा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात् असोज 3 18 गेम्स हुँदैछ।
8: एसियन गेम्स सुरु हुन 1 बाँकी रहेसँगै ओलम्पिक काउन्सिल अफ एसिया र आइची नागोया एसियन गेम्स आयोजक समितिले उत्सव मनाएका छन्। 16 चल्ने प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाडी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाडी सहभागी हुँदैछन्। यसपटकको प्रतियोगिता एसियाली खेलकुदको इतिहासमा विशेष हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। जापानले तेस्रो पटक एसियन गेम्स आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियन गेम्स आयोजना गरेको थियो।
3: नेपाल ए पुरुष राष्ट्रिय क्रिकेट टोलीले अहिले अस्ट्रेलियाको टप एन्ड टी20 सिरिजमा पहिलो खेल खेलिरहेको छ। नर्दर्न टेरिटोरी स्ट्राइकको सामना गरिरहेको नेपालले पहिलो ब्याटिङ गर्दा 3 क्षतिमा 40 बनाएको छ र खेल 7 ओभरमा पुगिसकेको छ। नेपाल दोस्रो पटक टप 10 टी20 सिरिज खेल्न लागेको हो। गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। सो खेलमा नेपालले लिग चरणको 6 मध्ये 4 हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलखान रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देउबा समूहले पन्ध्रौं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मेन विश्वकर्माले बताउनुभयो। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। रिटमा असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढ़ाएको कार्यतालिका रोक्न माग गरिएको छ। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउबा पक्षको तर्क छ। असो 16-19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। केही दिन अघि इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङमा निजी भ्रमण गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले पत्रकार सम्मेलन गरी शाहको भ्रमण सरकारसँग सम्बन्धित नरहेको बताउनु भएको हो।
4: अब सामान्यज्यूको भ्रमणको बारेमा निजी भ्रमण नै हो र यसमा चाहिँ हजुरले अरू केही थप अरू जानकारी लिन पर्यो भने समानज्यूको सचिवालय मार्फत निजी सचिवालय स्वकीय सचिवालय मार्फत चाहिँ लिँदा उपयुक्त हुन्छ। यो अहिलेसम्म चाहिँ उहाँको निजी भ्रमण हो।
3: अर्यालले प्रधानमन्त्रीको भारत र चीन भ्रमण निश्चित नभएको जानकारी दिनुभएको छ। आजै प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। काठमाडौँको शंखमूलको भ्याली बोइज होस्टेलमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। दाङको घुराही उपमहानगरपालिका 17 22 वर्षीय बसन्तकाला थोकीमाथि सोही होस्टेलमा बस्ने 12 कलैया उपमहानगरपालिका 3 18 वर्षीय शेखर यादव र 20 वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेकाले उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो। घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। जाजरकोटको जुनी चाँदेमा पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। जुनी चाँदे गाउँपालिका 6 डोग्रा खोला थुनिएर फुट्दा आएको बाढ़ीमा परि 64 वर्षीय देवबहादुर सिंह बेपत्ता हुनुभएको हो। गैराती 2 खोला थुनिएर जम्मा भएको पानी 81 फुट्दा पानी घट्टा चलाउन जानुभएका सिंह सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले जानकारी दिनुभयो। त्यस्तै सोही ओडाको छिर्का टोलकी 39 वर्षीय रचना थापा सेती खोलाले बगाउँदा बेपत्ता हुनु भएको छ। बुधबार साँझ 7 गोठबाट घरतर्फ फर्कने क्रममा थापालाई सेती खोलाले बगाएको प्रहरीले जनाएको छ। दुवै बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले नेउपानेलाई संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो। बैठकले सहमहामन्त्रीमा पुरूषोत्तम यादवको साध्यक्षमा मनोहर प्रधान, सहको साध्यक्षमा वसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरेको हो। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरो, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई मनोनित गरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आगामी आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची छ। नेकपा र राप्रपाको समर्थनबाट एमालेबाट हिजो मुख्यमन्त्री बन्नुभएका थापाले विश्वासको मत लिने प्रदेश सभाको बैठक आगामी 7 आइतबार दिउँसो 1 लागि आह्वान गरिएको छ। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित 63 जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई 104 सदस्यीय प्रदेश बहुमतका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। हालै मन्त्री परिषद गठन गर्नुभएका मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान टीडीसीले मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। आज नेपाल एयरलाइन्स मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक शुरूआत गरेको हो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विभाग प्रमुखमा प्रमोद नेउपानी मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले नेउपानीलाई संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो। बैठकले सह महामन्त्रीमा पुरूषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान, सह कोषाध्यक्षमा वसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सह प्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरेको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैलो, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डागी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभागमा लीमा अधिकारीलाई मनोनित गरेको हो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मेन विश्वकर्माले बताउनुभयो। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। रिटमा असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढ़ाएको कार्यतालिका रोक्न माग गरिएको छ। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढ़ाउन नमिल्ने देउबा पक्षको तर्क छ। असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। केही दिन अघि इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। संसदीय सुनवाई समितिमा सबै सूचना सार्वजनिक गर्न जरूरी नरहेको तर्क सत्तारूढ रासोपा सांसदले गरेका छन्। सुनवाई समितिको बैठकमा रासोपाका कविन्द्र बुर्लाकोटीले समितिले सबै सूचना दिँदा जटिलता आउने बताउनु भएको छ।
4: त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ। तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गराउँछौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ।
3: तर विपक्षी दल नेकपाका वर्षमान पुलले कानून अनुसारका सूचना दिएर राम्रै हुन्छ भन्नुभएको छ।
5: प्रक्रिया बताउने हो भने बताउँदा हुन्छ सूचना अधिकारीले, त्यसपछि पनि चित्त नबुझे त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन। चित्त बुझ्यो बुझेन, नबुझ्यो के गर्ने भन्दाखेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ। र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ है मलाई त।
3: नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णत असफल भएको आरोप लगाउनु भएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिए पनि व्यवहारमा जनताले शास्ति मात्र पाएको दावी गर्नुभएको हो।
6: पुराना दलले भन्न सकेनन् हामी भन्छौं भन्ने युट्युबे प्रचारमा विश्वास गरेर जनताले अपार मध्ये जनताको आशा र भरोसाको केन्द्रको रूपमा स्थापित भएको सरकारले जनताको आशा र भरोसाको केन्द्र बन्न सक्यो। म सरकारलाई प्रश्न गर्न चाहन्छु, बजेट निर्माणदेखि उठिवासम्म जनताले के पाए? पुरानाले दिन नसकेको भनिएको नयाँ सुशासनको काम यही त होला? नयाँको सुशासन, जनताको उठिवास, दाउरे युगमा प्रवेश, 11 सुकुम्बासीको मृत्यु र आत्महत्या, 5 युवाको आत्मदाह, नयाँको सुशासन यही रहेछ, यही देखियो। देश र जनताको समृद्धि कहाँ पुग्यो? म प्रश्न गर्न चाहन्छु, हाम्रो देश अर्थतन्त्र कहाँ पुग्यो? प्रधानमन्त्री र स्वकीय सचिवालयको स्टाटसको उर्दीमा देश चलाइएको विडम्बना देशले भोगिरहेको छ। सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्ने हो, विडम्बना कुनै प्रभुप्रति उत्तरदायी भएको आवाज भएको छ। किनकि प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्ति सच्चिने संकेत छैन। असफल पुष्टि भइसकेपछि जनताले छानेकाहरू आफैले छान् जान्नुपर्नेछ। तिम्रो मत लैजाऊ भन्नु यो पनि अर्को असफलता हो, यो परिवृत्ति राजनीतिक दरिद्रता हो।
3: सरकारले रासायनिक मल आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अरियाल
2: मलसँग सम्बन्धित विभिन्न समस्याहरूलाई अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन दीर्घकालीन समाधान सहितको विकल्प सिफारिश गर्नको लागि प्रधानमन्त्री कार्यालयको सहसचिवको संयोजकत्वमा विभिन्न अरू निकायका सदस्यहरू समेत गरेर 12 सदस्य एउटा अध्ययन कार्यदल गठन भएको छ र त्यो कार्यदलमा विशेष गरी कृषि वन तथा पर्यावरण

सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ। मायाको थैलीमा विश्वास नहटेको हेर, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। चाहना पुर्याउँदैछु मेरो लास आज हेर।

जति भोग्नु थियो लेखनमा भोगे अब सकिन, जति थाम्नु थियो जीवनमा थामे अब सकिन, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला, ढुकढुकी बिसाउँदैछु मेरो लाज आज हेरा।

मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो वचनले कसैको जिन्दगी दुखेछ भने, धोको समग्रमा सबैको एउटै त होला, जीवन अडाउँदैछु मेरो लास आज हेर, मेरो लास

0: सन्य समुदायमा
1: दिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसको इतर समूहले आगामी असोजका लागि तय भएको 15 महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदन सर्वोच्च अदालतले थप अध्ययन गर्ने भन्दै राखेको छ। 15 महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठले वारिस अनुमति सर्वोच्च लानुभएको थियो। देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई स्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन समेत दिएको थियो। सर्वोच्चले उक्त मुद्दामा पुनः सुनवाईको आदेश गरिसकेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म 15 महाधिवेशनको तालिका सार्वजनिक गरेपछि एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन लिएर नेताहरू सर्वोच्च पुगेका हुन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सह महामन्त्रीमा मनोनित गरेको हो। केन्द्रीय सदस्य मनिष शाह,
4: आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ, उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू। सहप्रवक्तामा सुरेन्द्र चौधरी सांसद र माननीय डाक्टर नमिता यादव रहनु भएको छ। कोषाध्यक्षमा मनोहर प्रधानज्यू मनोनित हुनुभएको, सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ।
3: यस्तै आज बसेको रासोपा केन्द्रीय समितिको बैठकले 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरेको छ।
4: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसीमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुख निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ। पूर्व कोषाध्यक्ष तथा सांसद लिमा अधिकारीज्यूलाई अर्थ विभागको प्रमुखमा अनुमोदन गरिएको छ। संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेज्यूलाई जिम्मेवारी दिएको छ। सचिवालयमा 11 जनाको नाम अनुमोदन भएको छ। शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराज भक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल ललितपुर, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झा।
3: राष्ट्रिय सभा सदस्यहरूले 12 जितपुर सिमरा उपमहानगरका बालिका हत्या प्रकरणलाई लिएर आक्रोश पोखेका छन्। सदस्यहरू पूजा चौधरी, रेणु चन्द, विष्णु सापकोटा, विष्णुदेवी पुडासैनीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्नुभएको छ। दुईजना पक्राउ परेको घटनाको प्रकृति अनुसार अहिलेको कानूनको सजाय कम हुने सदस्य पुडासैनीको भनाइ छ।
5: यस्ता प्रकारका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। यस्ता अवस्थामा यस्ता अपराधीलाई जेल सजायले मात्र नहुने अवस्था भइसकेकोले कडाभन्दा कडा सजाय दिनका लागि कानुन बनाउन म सामान्य सदन मार्फत सरकार र जनता समाज र सरकारप्रति ध्यान आकर्षण गर्छु।
3: घनश्याम रिजालले दलित भएको थाहा पाउँदा डेराबाट निकालिएपछि न्याय नपाएको भन्दै अनसनमा रहेकी दिपा नेपालीसँग वार्ता गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
6: विभेद विरूद्ध न्याय र माफीको वाचा गरेर सत्तामा पुगेको राष्ट्रपति सरकारले दिपा नेपालीसँग संवादको आवश्यकता समेत नठान्नु सिङ्गो दलित समुदायप्रतिको अर्को अपमान, विभेद र उपेक्षा हो। यसले सिङ्गो दलित समुदायको राज्यमाथिको भरोसा टुटाउँदा मात्रै छैन, विद्रोहको बिउ रोपिरहेको छ।
3: सुक्दै गएका पानीका मुहानहरूलाई पुनर्जीवित र संरक्षण गर्न नेपालकै पहिलो मार्ग क्षेत्र सार्वजनिक भएको छ।
7: विश्व पानी सप्ताह 2026 लागि स्वीडेनको स्टकहोममा विश्वका नेताहरूको भेला भइरहेका बेला नेपालका 9 स्थानीय तहले देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका छन्। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको मुख्यालयमा विशेष कार्यक्रमका बीच मार्गचित्र सार्वजनिक गरिएको हो। काभ्रेका 7 स्थानीय तहमा 5,700 पानीका स्रोत नक्साङ्कन गर्दा 98% मुहानमा पानीको बहाव घट्दै गएको तथा 1/4 बढी मुहान पूर्ण रूपमा सुकिसकेको पाइएका बेला मार्गचित्र ल्याइएको छ। नेपालको कुल जनसङ्ख्यामध्ये 16% मात्र सुरक्षित खानेपानी सेवामा पहुँच पाएका छन्। मार्गचित्र सार्वजनिक कार्यक्रममा काभ्रेका दुई गाउँपालिका र चार नगरपालिका, धनकुटाका दुई नगरपालिका र खोटाङको एउटा नगरपालिकाको सहभागिता छ। मार्गचित्रमा मूलाधार व्यवस्थापनका लागि स्थानीय सरकारको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जस्ता विषय समेटिएको छ। इसी मोडको सहयोगमा तथा बेलायत र अस्ट्रेलिया सरकारको आर्थिक सहयोग।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: काठमाडौँ उपत्यका सहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरू बीच विवाद भएको छ। आज सिंहदरबारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बंसरी डाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल राख्नु भएको थियो। छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङ बीच चर्काचर्की परेको हो। सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरू भएको हो। बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनु भएको छ।
4: माननीय मन्त्रीज्यूहरूले यस्तो बैठक कन्डक्ट गर्दा त्यतिकै बेसरी कराएर मेयर साहबहरूलाई गाली गर्नु हुन्छ। तपाईँको कुरा त निकै अलिकति आक्रामक छ, त्यस्तो कुरा हुँदैन।
3: बेलायती राजकुमार ह्यारीले डेली मेल पत्रिकाका प्रकाशक विरूद्ध हारेको गोपनीयता सम्बन्धी मुद्दामा कति कानूनी रकम बुझाउनु पर्ने भन्ने बारे आज जानकारी पाउनुहुने भएको छ। यो मुद्दामा गायक सर एल्टन जोन र अभिनेत्री लिज हली लगायतका चर्चित व्यक्ति पनि दावीकर्ता छन्। उच्च अदालतले यो मुद्दाको फैसला गएको महिना गरेको थियो। संचार कानूनका विज्ञ नाइजेल ग्रिन
5: Him and others brought a very expensive case. They're talking about £50 million against the Daily Mail and the Mail on Sunday, claiming that they unlawfully accessed information to sources for numerous stories over the years. They were all dismissed by the High Court.
3: ह्यारी एल्टन जोन लगायतका चर्चित व्यक्तिले डेली मेलले आफ्ना निजी जानकारी गैर कानूनी तरिकाले संकलन गरेको थियो भन्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको उच्च अदालतको निष्कर्ष थियो। बीबीसीकी हेलेना
6: It is likely to run into millions of pounds. They will find out the initial payment that they will have to pay to the publisher. The publisher already has asked for around £10 million. The claimants argued at a court hearing earlier this year that it should be lower than that. What we'll also find out in the judgment this afternoon is how the full costs will be assessed.
3: राजकुमार ह्यारी पत्नी मेगन र दुई सन्तानसहित बेलायत फर्कने तयारीमा हुनुहुन्छ। बेलायतका प्रधानमन्त्रीले एन्डी बर्नहमले ह्यारीको स्वदेश फिर्तीलाई निजी मामिला भन्नुभएको छ। पूर्व शाही सुरक्षा अधिकारी डेभिड रोबिन्सन भने ह्यारी परिवारलाई सुरक्षा आवश्यक पर्ने बताउनु भएको छ।
7: He should get protection of a sort, and I think his family should get the protection if they come to be residents in the United Kingdom. From a sort of moral point of view, I think the mistakes of the past can very much paralyze the future.
3: स्रोतको हवाला दिँदै मेगनलाई बेलायतमा अभिनय गर्ने कामको प्रस्ताव आएको खबर पनि सार्वजनिक भएका छन्। तर द सनका पूर्व सम्पादक डेभिड एल्यान्डले भने मेगनलाई अभिनयको प्रस्ताव आएको खबरप्रति विश्वास नलागेको बताउनु भएको छ।
8: If Meghan had a serious acting role in the UK, do you not think that might have leaked out of the BBC or ITV or wherever it is? I wouldn't rule that out, but I don't think she has a deal at the moment. There are many American actors that work in the UK that live in California. You don't need to move to the UK to be in UK television.
3: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। आज नेपाल एयरलाइन्स मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरेको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको छ। सुक्दै गएका पानीका मुहानहरूलाई पुनर्जीवित र संरक्षण गर्ने नेपालकै पहिलो मार्गचित्र सार्वजनिक भएको छ।
9: विश्व पानी सप्ताह 2026 लागि स्वीडेनको स्टकहोममा विश्वका नेताहरूको भेला भइरहेका बेला नेपालका 9 स्थानीय तहले देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका छन्। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको मुख्यालयमा विशेष कार्यक्रमका बीच मार्गचित्र सार्वजनिक गरिएको हो। काभ्रेका 7 स्थानीय तहमा 5,700 पानीका स्रोत नक्साङ्कन गर्दा 98% मुहानमा पानीको बहाव घट्दै गएको तथा 1/4 भन्दा बढी मुहान पूर्ण रूपमा सुकिसकेको पाइएका बेला
3: अहिलेसम्मका खबर यति नै।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ। सर्वोच्चमा पेश भएको रिट करेक्सनका लागि भन्दै फिर्ता लगिएको हो। देउवाले आज दिउँसो वारिस मार्फत सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। सर्वोच्च अदालतले अध्ययनकै क्रममा विचाराधीन अवस्थामा राखेको थियो। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले साँझमा देउवा का वारिस आएर रेट फिर्ता लगेको जानकारी दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय समितिले असोजमा पार्टीको महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरिसकेको छ। उक्त महाधिवेशन रोक्नुपर्ने मागसहित नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले वारिस मार्फत सर्वोच्च प्रशासनमा रेट पेश गर्नुभएको थियो। काठमाडौँ उपत्यका सहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच विवाद भएको छ। आज सिंहदरबारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल राख्नु भएको थियो। छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङबीच चर्काचर्की परेको हो। सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरू भएको हो। बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनु भएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिका तीन गतलाङमा नेपालमै पहिलो पटक ड्रोनबाट धुपीका बिउ छरेर पुनः जंगल उमार्ने अभ्यास गरिएको छ। 16 वर्षअघि डडेलोले सखा भएको वन फर्काउन केही हप्ता अघि बिउ छरिएको हो। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र विभिन्न संस्था मिलेर 125 किलो बिउ कालो जंगलमा छरिएको छ। वर्षेनी सीमित ठाउँमा गरिने वृक्षारोपणको साटो चौरी चराउन आइरहने समस्या समाधान गर्न एकैपटक धेरै बिउ छरिएको हो। ओडा नम्बर 3 का अध्यक्ष सुरेन्द्र तामाङ,
4: अहिले 15-16 वर्ष भइसक्यो, अब सबै त्यो कुहिएर गाई बस्तुलाई मान्छे हिँड्नलाई पनि अप्ठ्यारो हुने धेरै चाहिँ अब जिल्ला वनको चाहिँ सहायतामा त्यसलाई अब कतिपय चाहिँ हामीले त्यो रुखहरू काटेर वृक्षारोपण पनि गर्यो सर। लगभग हामीले 1 हेक्टर चाहिँ वृक्षारोपण पनि गरिसकेको छौँ अनि त्यसमा वृक्षारोपण गरिभन्दाखेरि अब त्यो बिरुवा चाहिँ उमार्नको लागि चाहिँ त्यहाँ एकदम सङ्घर्ष हामीसँग चुनौती भयो। हाम्रो चाहिँ कृषक चाउरी पाल्ने कृषकहरू धेरै छ अनि धेरै भइसकेपछि त्यो चाउरीलाई चाहिँ हामीले त्यो बिरुवा जोगाउनको लागि त के भारै लाउनु पर्ने भार लाउँदाखेरि चाहिँ अब चाउरी गाईलाई चाहिँ आसाद हुने अब हामीले यो साल चाहिँ 2000 बिरुवा छाड्यो भने त्यसको आधी चाहिँ नि अब के अरे डेमेज भयो भने अब त्यसको 500 बिरुवा त उम्रिन्छ भन्ने उद्देश्यले चाहिँ यो छरेको।
5: यसरी ड्रोनबाट बिउ छरेर रुख रोपण गर्दाखेरि चाहिँ यसले काम गर्दो रहेछ, अब अलिकति केही असर त देखिन थालेको होला।
4: अब यो चाहिँ यसको यो बिरुवा के अरे हामीले यो बिउले चाहिँ अब कति काम गर्छ भन्ने कुरामा अब हामी त्यसको प्रोग्रेस आउन भएको छ। अब त्यो त अब हाम्रो लक्ष्य चाहिँ अब हामीले प्रत्येक वर्ष चाहिँ यसरी छर्यो भने गाई बस्तुले कुल्जे पनि अब अरू आधी चाहिँ ड्यामेज भए पनि आधी चाहिँ उम्रिन्छ, आधी उम्रियो भने चाहिँ यो चाहिँ सम्भव हुन्छ कि भन्ने हिसाबले चाहिँ यो सुरु गरेको छ।
5: यसरी गर्नुपर्छ, ड्रोनबाट बिउ छरेर गर्नुपर्छ भन्ने किन लाग्यो होला?
4: अहिलेसम्मको ट्रेन त हामी जहिले त्यही वृक्ष असारमा बिरुवा ल्याउने के अरे त्यस रोप्ने होइन त्यो गरिरहँदाखेरि एक त हामी एकदम के भन्ने त्यो एकदम थकित पनि भयो। अब जति सही बिरुवा रोपियो अब सहीको सही नउम्रिने अब त्यही माथि पनि तपाईँ गाई बस्तु जाने इसिमोट संस्था पनि यहाँ चाउनी सुधार खुवारको सुधारको विषयमा चाहिँ उहाँहरूको प्रोग्राम पनि रहेछ। अनि त्यो भइसकेपछि उहाँहरू प्लस अब यो वन विज्ञानको चाहिँ नि अब प्राध्यापक हाम्रो यो अहिले राजेश राई सर हुनुहुन्छ, अनि उहाँको चाहिँ नि यो विशेष ज्ञानबाट चाहिँ अब यो अब ड्रोनबाट चाहिँ बिउ छार्ने गएपछि चढ्न नसकेको ठाउँमा पनि अब ड्रोनले छान्न सकियो। अब हामी मान्छेले रोप्न नसक्ने ठाउँमा पनि त अब त्यो ड्रोनबाट चाहिँ अब बिउ सजिलो ढङ्गले छान्न सकिने हुन्छ भन्ने जुन उहाँकै चाहिँ नि अब सल्लाह सुझावबाट चाहिँ यो ड्रोनबाट छान्ने निर्णय भएको छ।
5: बिरुवा कहिलेसम्म उम्रेला, त्यसपछि कस्तो फाइदा होला भन्ने यहाँहरूको अपेक्षा छ?
4: यो छारिरहँदाखेरि अब यो खाली अहिले ब्ल्याक फरेस्ट भएकोलाई चाहिँ अब 5-6 वर्षपछि एउटा हरियाली एउटा के अरे ग्रिन जङ्गल चाहिँ अब देख्न सकिन्छ भन्ने एउटा लक्ष्य छ।
3: धुपी सल्ला गुराँस र स्थानीय बिरुवाको बिउ छरिएको अभियानमा सिमोड र बेलायतको क्लाइमेट एक्सन फर ओरिजेन्टियल एसिया परियोजनाको सहयोग थियो। 2065 सालमा जडेलोका कारण गतलाङमा 472 हेक्टर जंगल सखा भएको थियो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले रिक्त पदाधिकारी पद पूर्ति गर्दै यादवलाई सहमहामन्त्रीमा मनोनित गरेको हो। केन्द्रीय सदस्य मनिष शाह,
2: आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ, उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू। सहप्रवक्तामा सुरेन्द्र चौधरी सांसद र माननीय डाक्टर नमिता यादव रहनु भएको छ। कोषाध्यक्षमा मनोहर प्रधानज्यू मनोनित हुनु भएको, सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ।
3: यस्तै आजको केन्द्रीय समितिको बैठकले 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरेको छ।
2: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसीमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुख निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
3: अब खबर फटाफट।
5: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर, एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन, कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाइ सुविधा। इलामको माङ्सेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने, किराँत राई समुदायको सभ्यता संस्कृति भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय, दर्ता भएका फर्ममा व्यापार उत्पादन तथा सेवामूलक क्षेत्र बढी, 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिकाले सुरु गरे 10 सयका आधारभूत अस्पताल, 11,78,00,000 खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर, जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला, भदौ 7 चल्ने मेलामा 60 कलाकारसहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित, 4 स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध।
3: बेलायती राजकुमार ह्यारीले डेली मेल पत्रिकाका प्रकाशक विरूद्ध हारेको गोपनीयता सम्बन्धी मुद्दामा कति कानूनी रकम बुझाउनु पर्ने भन्ने बारे आज जानकारी पाउनुहुने भएको छ। यो मुद्दामा गायक सर एल्टन जोन र अभिनेत्री लिज हर्ले लगायतका चर्चित व्यक्ति पनि दावी गर्दछन्। उच्च अदालतले यो मुद्दाको फैसला गएको महिना गरेको थियो। संचारक कानूनका विज्ञ नाइजेल ग्रेन,
6: Him and others brought a very expensive case. They're talking about £50 million against the Daily Mail and the Mail on Sunday, claiming that they unlawfully accessed information to as sources for numerous stories over the years. They were all dismissed by the High Court.
3: ह्यारी एल्टन, जोन लगायतका चर्चित व्यक्तिले डेली मेलले आफ्ना निजी जानकारी गैर कानूनी तरिकाले संकलन गरेको थियो भन्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको उच्च अदालतको निष्कर्ष थियो। बीबीसीकी हेलेना।
7: It is likely to run into millions of pounds. They will find out the initial payment that they will have to pay to the publisher. The publisher already has asked for around 10 million pounds. The claimants argued at a court hearing earlier this year that it should be lower than that. What we'll also find out in the judgment this afternoon is how the full costs will be assessed.
3: Yo, BFBS Gorkha Radio.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा काङ्ग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानुनी रूपमा अदालतले निर्णय गर्यो, राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौ भनेर।
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा,
2: पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा जनप्रतिनिधि बन्नेलाई पनि फिर्ता बोलाउने विधि बनाउनु काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्षभन्दा बढी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्यभन्दा 3 डिग्री सेल्सियसभन्दा बढी बढ्न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसतभन्दा कम भएको छ भने पेरूमा बाढी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो। तर एल निन्यो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन्, स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब $0.50 पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिन्गोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 1946 बीचमा लेखिएका सत्य, अहिंसा र आत्मसंयमबारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिस शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लङ्घन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार सहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। नेपाली काङ्ग्रेसको संस्थापन पक्षले अघि बढाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै सुरुबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानुनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर काङ्ग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। प्रस्तुत छ एक रिपोर्ट। सर्वोच्च अदालतका अनुसार काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
4: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौँ, हामी त्यसलाई हेर्दै थियौँ, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
0: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेछ, त्यो होइन त्यसो भए?
4: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केस सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेको थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
0: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
4: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
0: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको साङ्गठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो, तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौँ।
1: त्यो चाहिँ एकमत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोडियो, एउटा त अब कानुनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानुनी रूपमा पनि जनजीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति द्विपक्षीय बीच सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानुनी रूपमा, त्यस कारण हामीले अदालतमा रिट जाने निर्णय गर्यौँ। राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिनुहोस् किनभने यसले चाहिँ झन् पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
0: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानौ एक दुई वर्षसम्म फैसला गरिदिएन भने चाहिँ काङ्ग्रेसको मान्यता नै खारेज गर्ने गरी
1: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीति दलले एउटा महत्त्व राख्छ नि, नेपाली काङ्ग्रेस एउटा महत्त्वपूर्ण राजनीतिक दल हो र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने हामीले चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ, तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एकताको अधिवेशन हुन्छ नि।
0: 14 महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने?
1: होइन, सुन्नुहोस् त, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलौँ भन्ने हो भने त त्यो बाटो थियो नि त।
0: ल ठिक छ, तपाईँको त्यो तर्क भयो, तर
1: बाटोमा त हिँड्नै भएन नि
0: उहाँहरू। अब तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कङ्ग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली काङ्ग्रेसले जुन महाधिवेशनको प्रक्रिया सुरु गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
1: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
0: हो, मैले त्यही भनेको, तपाईँहरूले रिटको
1: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त,
0: होइन मिलाउँछु सहमति गरौँ अब संयन्त्र त
1: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिरहेको छ यसरी मिलाउँ भनेर
0: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
1: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
0: उनी थिए काङ्ग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको, जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टु रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्,
2: पार्टीले स्थापना कालदेखि नै राइट टु रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा हो नि। सुरुवाती दिनमा हामीले राइट टु रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गऱ्यौँ होइन, तर त्यो पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ राइट टु रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकेका छ।
5: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानुन नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
2: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि होइन। हाम्रो ध्येय भनेको यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेस हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ, त्यो अर्को पार्ट भयो। तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
5: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
2: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्। हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बियोन्डको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्त्वपूर्ण होला। यो चाहिँ महिनौ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
5: अहिलेसम्म सकिएला त त्यो
2: आज भर्खर त म संयोजक भएको छु होइन, केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइम लाइन पनि दिन्छौँ हामी
5: छलफलमा।

0: गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
1: भारतमा मनसुनी वर्षा औसतभन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ्न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निन्यो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउसफादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढेको बताएका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी सोमबार बेलुकी 9:15 मात्र उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: There are no programs on this channel at present. Details of all our services are at BBC.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: ढोरपाटन सिकार आरक्षले गएको वर्ष दिनमा 21 नाउर र 11,000 लगको सिकार गर्न दिएपद वन्यजन्तु विभागले 4,18,00,000 राजस्व उठाएको छ। विदेशी सिकारीले प्रतिस्पर्धा मार्फत नाउर र झारलगको सिकार गर्न वन्यजन्तु विभागलाई 4,17,00,000 भन्दा बढी राजस्व बुझाएका छन्। ढोरपाटनमा वर्षमा दुई सिजनमा सिकार हुने गरेको छ। पहिलो चरणमा 3,03,00,000 र दोस्रो चरणमा 1,44,00,000 राजस्व उठेको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो सिकार याम असोजदेखि मक्सिरमा 11 नाउर र 8 झारल को सिकार अनुमति दिएको थियो। त्यो बेला विदेशी सिकारीले 8 नाउर र 5 झारलको सिकार गरेका थिए। त्यस्तै दोस्रो सिकार याम फागुनदेखि वैशाखमा 15 नाउर र 10 झारलको सिकारका लागि अनुमति दिँदा 13 नाउर र 6 झारलको सिकार गरेका थिए। नेपालमा कानूनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्याण्ड्स र मेक्सिको लगायतका मुलुक सिकारी आउने गरेका छन्। एकजना सिकारीले 15 दिनको सिकार अवधिमा 35,00,000 खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ। 2039 स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दी सहित 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। अब खबर फटाफट।
4: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर। एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन। कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाई सुविधा। इलामको माङ्सेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने। किराँत राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय। दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्र बढी। 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिकाले सुरु गरे 10 सयका आधारभूत अस्पताल। 11,78,00,000 खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर। जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला। भदौ 7 चल्ने मेलामा 60 कलाकार सहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित। 4 स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध। र निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार 9-1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी चलाउने। कर्मचारीले उपचार गराउन लाइन बस्नु नपरोस् भन्ने मुख्य उद्देश्य।
3: बेलायती राजकुमार ह्यारीले डेली मेल पत्रिकाका प्रकाशक विरूद्ध हारेको गोपनीयता सम्बन्धी मुद्दामा कति कानूनी रकम बुझाउनु पर्ने भन्ने बारे आज जानकारी पाउनुहुने भएको छ। यो मुद्दाका गायक सर एल्टन जोन र अभिनेत्री लिज हर्ले लगायतका चर्चित व्यक्ति पनि दावी गर्दा छन्। उच्च अदालतले यो मुद्दाको फैसला गएको महिना गरेको थियो। संचारक कानूनका विज्ञ नाइजेल ग्रीन:
5: Him and others brought a very expensive case. They're talking about £50 million against the Daily Mail and the Mail on Sunday, claiming that they unlawfully accessed information to sources for numerous stories over the years. They were all dismissed by the High Court.
3: ह्यारी एल्टन जोन लगायतका चर्चित व्यक्तिले डेली मेलले आफ्ना निजी जानकारी गैर कानूनी तरिकाले संकलन गरेको थियो भन्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको उच्च अदालतको निष्कर्ष थियो।
6: It is likely to run into millions of pounds. They will find out the initial payment that they will have to pay to the publisher. The publisher already has asked for around £10 million. The claimants argued at a court hearing earlier this year that it should be lower than that. What we'll also find out in the judgment this afternoon is how the full costs will be assessed.
3: राजकुमार ह्यारी, पत्नी मेगन र 2 सन्तानसहित बेलायत फर्कने तयारीमा हुनुहुन्छ। बेलायतका प्रधानमन्त्रीले ले एन्डी बर्नहमले ह्यारीको स्वदेश फिर्तीलाई निजी मामिला भन्नुभएको छ। पूर्व शाही सुरक्षा अधिकारी डेभिड रोबिन्सन भने ह्यारी परिवारलाई सुरक्षा आवश्यक पर्ने बताउनु भएको छ।
2: He should get protection of a sort, and I think his family should get the protection where if they come to be residents in
3: United.
1: You, BFBS, Kulkar Radio.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: सरकारले रासायनिक मल आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ. आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल
4: मलसँग सम्बन्धित विभिन्न समस्याहरूलाई अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन दीर्घकालीन समाधान सहितको विकल्प सिफारिश गर्नको लागि प्रधानमन्त्री कार्यालयको सहसचिवको संयोजकत्वमा विभिन्न अरू निकायका सदस्यहरू समेत गरेर 12 सदस्यीय एउटा अध्ययन कार्यदल गठन भएको छ र त्यो कार्यदलमा विशेष गरी कृषि वन तथा पर्यावरण मन्त्रालय र मातहतका निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालय लगायतका निकायका पदाधिकारीहरू पनि यसमा सदस्यको रूपमा रहनु भएको छ र यो समितिले गठन भएको 60 दिनभित्र कार्य सम्पन्न गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिवेदन पेश गर्ने गरी व्यवस्था गरिएको छ.
3: संसदीय सुनवाई समितिका सबै सूचना सार्वजनिक गर्न जरूरी नरहेको तर्क सत्तारूढ रासुवापा सांसदले गरेका छन्. सुनवाई समितिको बैठकमा रासुवापाका कविन्द्र बुर्लाकोटीले समितिले सबै सूचना दिँदा जटिलता आउने बताउनु भएको छ.
5: अल द डिसिजन सुड बी नागरिक फोकस्ड हैन, त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ. तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गर्छौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ.
3: तर विपक्षी दल नेकपाका वर्षमान पुनले सूचना लुकाएर फाइदा छैन भन्नुभएको छ.
6: प्रक्रिया बताउने हो भने बताउँदा हुन्छ सूचना अधिकारीले, त्यसपछि पनि चित्त नबुझे त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन. चित्त बुझ्यो बुझेन नबुझ्यो के गर्ने भने फेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ. र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई त.
3: अर्थमन्त्री डाक्टर सोनी मुवागले चालु आर्थिक वर्षको बजेटमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका ऐन नियम कार्यविधि निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा 7 लाख रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभएको छ. राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री वागले
7: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष 2083-84 बजेटमा मन्त्रालय तथा अन्तर्गतका आयोग विभाग कार्यालय समितिहरूसँग सम्बन्धित ऐन नियम कार्यविधि निर्देशिका तथा मापदण्ड तर्जुमा क्रियाकलापमा अहिलेलाई प्रारम्भिक विनियोजन 7 लाख भएको छ. आवश्यकता अनुसार यसमा वृद्धि गर्न परेमा सम्बन्धित मन्त्रालयले रकमान्तर पनि गर्न सक्ने सुविधा छ र आवश्यक रकम औचित्यका आधारमा अर्थ मन्त्रालयमा थप विनियोजनका लागि माग भएमा त्यो उपलब्ध गराउने आश्वासन पनि म दिन चाहन्छु.
3: चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य बढेको छ.
8: भन्सार विभागका अनुसार साउनमा नेपालले 1,87,44,36,00,000 बराबरको वस्तु आयात गरेको छ. अघिल्लो आर्थिक वर्षको साउनमा 1,43,40,40,69,00,000 बराबरको आयात भएकोमा यो वर्ष आयात 31.04% बढेको हो. साउनमा नेपालको वस्तु निर्यात भने 61.72% वृद्धि भएको छ. अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा 23,93,24,00,000 रुपियाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको साउनमा निर्यात बढेर 38,70,44,00,000 रुपियाँ पुगेको छ. आयातको तुलनामा निर्यातको वृद्धि दर निकै उच्च भए पनि निर्यातको कुल आकार अझै आयातको तुलनामा निकै कम रहेको तथ्याङ्कले देखाएको छ. निर्यातमा भएको उल्लेख्य वृद्धिका बावजुद आयातको आकार ठूलो रहेकाले साउनमा नेपालको व्यापार घाटा 1,48,73,95,00,000 रुपियाँ पुगेको छ. अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो घाटा 1,19,10,82,00,000 रुपियाँ रहेको थियो. यो वर्ष व्यापार घाटा 24.88% बढेको हो. आयात र निर्यात जोड्दा वैदेशिक व्यापार 2,26,14,77,00,000 रुपियाँ पुगेको छ. अघिल्लो आर्थिक वर्षको सोही महिनामा वैदेशिक व्यापार 1,66,97,10,00,000 रुपियाँ रहेकोमा यो वर्ष 35.44% वृद्धि भएको तथ्याङ्कले देखाएको छ. यद्यपि कुल व्यापारमा नेपालको निर्यात हिस्सा बढेको छ। अघिल्लो वर्षको साउनमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा 14.33% रहेकोमा चालू आर्थिक वर्षको पहिलो महिनामा बढेर 17.11% पुगेको छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: लाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय सभा सदस्यहरूले बाराको जितपुर सिमरा उपमहानगरमा बालिका हत्या प्रकरणलाई लिएर आक्रोश पोखेका छन्। सदस्यहरू पूजा चौधरी, रेणु चन्द, विष्णु सापकोटा, विष्णु देवी पुडा सैनीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्नुभएको छ। दुईजना पक्राउ परेको घटनाको प्रकृति अनुसार अहिलेको कानूनको सजाय कम हुने सदस्य पुडा सैनीको भनाइ छ।
4: यस्ता प्रकारका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। यस्ता अवस्थामा यस्ता अपराधीलाई जेल सजायले मात्र नहुने अवस्था भइसकेकोले कडाभन्दा कडा सजाय दिनका लागि कानुन बनाउन म सामान्य सदन मार्फत सरकार र जनता समाज र सरकारप्रति ध्यान आकर्षण गर्छु।
3: घनश्याम रिजालले दलित भएको थाहा पाउँदा डेराबाट निकालिएपछि न्याय नपाएको भन्दै अनसनमा रहेकी दिपा नेपालीसँग वार्ता गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
5: विभेद विरुद्ध न्याय र माफीको वाचा गरेर सत्तामा पुगेको राष्ट्रपति सरकारले दिपा नेपालीसँग संवादको आवश्यकता समेत नठान्नु सिङ्गो दलित समुदायप्रतिको अर्को अपमान, विभेद र उपेक्षा हो। यसले सिङ्गो दलित समुदायको राज्यमाथिको भरोसा टुटाउँदै मात्रै छैन, विद्रोहको बिउ रोपिरहेको छ।
3: काठमाडौँ जिल्लामा सञ्चालन भइरहेका निजी छात्रावासहरूमा सुरक्षालाई ध्यानमा राख्दै अबदेखि 24 घण्टा जिम्मेवार वार्डन र निजी सुरक्षाकर्मी अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको नयाँ मापदण्ड अनुसार होस्टेल सञ्चालकहरूले 24 घण्टा जिम्मेवार वार्डन र निजी सुरक्षाकर्मी राख्नुपर्ने भएको हो। विद्यार्थीहरूको रेखदेखसँगै अनुशासन कायम राख्न र अप्रिय घटना हुन नदिन हर समय जिम्मेवार वार्डन र सुरक्षाकर्मी उपलब्ध हुनुपर्ने प्रशासनको भनाइ छ। होस्टेलभित्र विद्यार्थी बीच झडप हुने, लागू औषधको दुर्व्यसन बढ्न सक्ने र सुरक्षामा गम्भीर कमजोरी देखिएका कारण प्रशासनले यस्तो निर्देशन दिएको हो। नियम पालना नगर्नेलाई कार्यवाही गरिने कार्यालयले चेतावनी दिएको छ। ढोरपाटन शिकार आरक्षमा गएको वर्ष दिनमा 21 नाउ र 11 झारलको शिकार गर्न दिए बापत वन्यजन्तु विभागले 4,18,00,000 राजस्व उठाएको छ।
6: विदेशी शिकारीले प्रतिस्पर्धा मार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई 4,17,00,000 भन्दा बढी राजस्व बुझाएका छन्। टोरपाटनमा वर्षमा 2 सिजनमा शिकार हुने गरेको छ। पहिलो चरणमा 3,03,00,000 र दोस्रो चरणमा 1,44,00,000 राजस्व उठेको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो शिकार याम असोजदेखि मक्सिरमा 11 नाउ र 8 झारलको शिकार अनुमति दिएको थियो। त्यो बेला विदेशी शिकारीले 8 नाउ र 5 झारलको शिकार गरेका थिए। त्यस्तै दोस्रो शिकार याम फागुनदेखि वैशाखमा 15 नाउ र 10 झारलको शिकारका लागि अनुमति दिँदा 13 नाउ र 6 झारलको शिकार गरेका थिए। नेपालमा कानूनी रूपमा शिकार गर्न मिल्ने ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्याण्ड्स र मेक्सिको लगायतका मुलुकबाट शिकारी आउने गरेका छन्। एकजना शिकारीले 15 दिनको शिकार अवधिमा 35,00,000 खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ। 2039 स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दी सहित 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
7: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर, एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन, कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाइ सुविधा। इलामको माङ्सेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने, किराँत राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय, दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्र बढी, 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिकाले सुरु गरे 10 सयका आधारभूत अस्पताल, 11,78,00,000 खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर, जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला, भदौ 7 सम्म चल्ने मेलामा 60 जना कलाकार सहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित, 4 जना स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध। र निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार 9 देखि 1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी चलाउने, कर्मचारीले उपचार गराउन लाइन बस्नु नपरोस् भन्ने मुख्य उद्देश्य।
3: BFBS Gorkha Radio।

কদা কদা ময়া বসো থাই নপাই কনা।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: काठमाडौँ उपत्यका सहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरू बीच विवाद भएको छ. आज सिंहदरबारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हाले बन्सरी डाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँगको छलफल राख्नु भएको थियो. छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङ बीच चर्काचर्की परेको हो. सांसद तामाङले बैठकमा प्रस्तावित स्थानीय तह का प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरू भएको हो. बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख छिरीबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनु भएको छ.
4: मन्त्रीज्यू समस्या समाधानको लागि कृपया
3: सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ. प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभएको हो. पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो. समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनु भएको छ. केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ. त्रिभुवन विमानस्थलबाट पक्राउ परेका बंगलादेशी नागरिकको पेटबाट 5 दिनपछि सुन जस्तो देखिने धातु निकालिएको छ. दुबईदेखि काठमाडौँ आएका 35 वर्षका मोहम्मद रेसले हदल दरको पेटमा एक्सरे गर्दा सुन जस्तो धातु भेटिएको थियो. साउन 31 गते चेक जाँचका क्रममा वस्तु फेला परेको विमानस्थलले जनाएको छ. उनले 150 ग्रामको सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौँ मेडिकल कलेज सेनामंगलमा फेल्बिक एक्सरे गरिएको थियो. एक्सरेबाट पेटभित्र सुन जस्तो धातु अड्किएको पाइएको थियो. तत्काल शौच गराउँदा वस्तु ननिस्किएपछि उनलाई कानूनी रित पुर्याएर अस्पताल भर्ना गरिएको थियो. रसुवाको आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा नेपालमै पहिलोपटक ड्रोनबाट धुपीको बिउ छरेर फेरि जंगल उमार्ने अभ्यास गरिएको छ. 16 वर्ष अघि डडेलले सखा भएको वन फर्काउन केही हप्ता अघि बिउ छरिएको हो. त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र विभिन्न संस्था मिलेर 125 किलो बिउ कालो जंगलमा छरिएको छ. वर्षेनी सीमित ठाउँमा गरिने वृक्षारोपणको साटो चौरी चलाउन आइरहने समस्या समाधान गर्न एकैपल्ट धेरै बिउ छरिएको हो. वडा नम्बर 3 का अध्यक्ष सुरेन्द्र तामाङ,
5: अहिले 15-16 वर्ष भइसक्यो, अब सबै त्यो कुहिएर गाई बस्तुलाई मान्छे हिँड्नलाई पनि अप्ठ्यारो हुने धेरै चाहिँ अब जिल्ला वनको चाहिँ सहायतामा त्यसलाई अब कतिपय चाहिँ हामीले त्यो रुखहरू काटेर वृक्षारोपण पनि गर्यो सर. लगभग हामीले 1 हेक्टर चाहिँ वृक्षारोपण पनि गरिसकेको छौँ. अनि त्यसमा वृक्षारोपण गरिरहँदाखेरि अब त्यो बिरुवा चाहिँ उमार्नको लागि चाहिँ त्यहाँ एकदम सङ्घर्ष हामीसँग चुनौती भयो. हाम्रो चाहिँ कृषक चाउरी पाल्ने कृषकहरू धेरै छ. अनि धेरै भइसकेपछि त्यो चाउरीलाई चाहिँ हामीले त्यो बिरुवा जोगाउनको लागि त के भारै लाउनु पर्ने, भार लाउँदाखेरि चाहिँ अब चाउरी गाईलाई चाहिँ आसाज हुने. अब हामीले यो साल चाहिँ 2000 बिरुवा छाड्यो भने त्यसको आधी चाहिँ नि अब के अरे डेमेज भयो भने अब त्यसको 500 बिरुवा त उम्रिन्छ भन्ने उद्देश्यले चाहिँ यो छरेको.
6: यसरी ड्रोनबाट बिउ छरेर रुख रोपण गर्दाखेरि चाहिँ यसले काम गर्दो रहेछ, अब अलिकति केही असर त देखिन थालेको होला.
5: अब यो चाहिँ यसको यो बिरुवा के अरे हामीले यो बिउले चाहिँ अब कति काम गर्छ भन्ने कुरामा अब हामी त्यसको प्रोग्रेस आउन भएको छ. अब त्यो त अब हाम्रो लक्ष्य चाहिँ अब हामीले प्रत्येक वर्ष चाहिँ यसरी छर्यो भने गाई बस्तुले कुल्जे पनि अथवा अरू आधी चाहिँ डेमेज भयो भने आधी चाहिँ उम्रिन्छ, आधी उम्रियो भने चाहिँ यो चाहिँ सम्भव हुन्छ कि भन्ने हिसाबले यो सुरु गरेको छ।
6: यसरी गर्नुपर्छ, ड्रोनबाट बिउ छरेर गर्नुपर्छ भन्ने किन लाग्यो होला?
5: अहिलेसम्मको ट्यान त हामी जहिले त्यही वृक्ष आचारमा बिरुवा ल्याउने के अरे त्यस रोप्ने होइन त्यो गरिरहँदाखेरि एक त हामी एकदम के भन्ने त्यो एकदम थकित पनि भयो।

0: निर्वाचन आयोगले मतदाता नामावली अद्यावधि गर्न आग्रह गरेको छ। नामावली अद्यावधिकका लागि असोज 1 गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आवश्यक सूचना सहित सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न अनुरोध गर्नुभएको छ। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायत विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुट्ठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सूचना दिन भनिएको छ। त्यस्तै मतदाताको नाम एक ठाउँमा मात्र कायम गर्न, बसाई सराई गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएमा मतदाता नामावलीमा ठेगाना अद्यावधि गर्न आयोगको आग्रह छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालित छात्रावासहरूलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन 21 बुँदे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टलहरूमा न्यूनतम पूर्वाधारको अभाव, अमानवीय व्यवहार, अस्वस्थकर खाना र सुरक्षाको कमजोरीबारे उजुरी बढ़न थालेको भन्दै प्रशासनले सूचना निकालेर 21 बुँदे निर्देशन जारी गरेको हो। प्रशासनको सूचना अनुसार अब सबै होस्टेल सञ्चालकले तोकिएका मापदण्ड 1 महिनाभित्र पूर्ण रूपमा लागू गरिसक्नुपर्नेछ। होस्टेलमा बस्ने विद्यार्थी तथा व्यक्तिहरूसँग मानवीय व्यवहार गर्नुपर्ने, उचित भौतिक पूर्वाधार हुनुपर्ने र सुरक्षा व्यवस्था मजबूत बनाउनुपर्ने भएको छ। खास गरी होस्टलभित्रै झडप भएर विद्यार्थीको मृत्यु समेत भएको र लागू औषधको दुर्व्यसन बढ़ेको पाइएपछि प्रशासनले आन्तरिक सुरक्षा र अनुशासनमा विशेष जोड़ दिएको छ। नयाँ नियम अनुसार होस्टलहरूमा 24 घण्टा जिम्मेवार वार्डन र सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। कोठा र शौचालय जस्ता संवेदनशील ठाउँ बाहेक अन्य सार्वजनिक स्थलमा सीसीटीभी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै होस्टलमा बस्नेहरूको आवधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने र होस्टलभित्र लागू औषध, मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउनुपर्नेछ। आर्थिक पारदर्शिताका लागि होस्टलले लिने शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्नेछ। प्रत्येक कोठा फराकिलो, उज्यालो र हावा छिर्ने हुनुपर्ने, व्यवस्थित पुस्तकालय र अध्ययन कक्ष हुनुपर्ने तथा स्वच्छ खानेपानी, विद्युत र इन्टरनेटको वैकल्पिक व्यवस्था समेत हुनुपर्ने समेत निर्देशनमा भनिएको छ। खानाको गुणस्तर कायम राख्न र सरसफाईमा विशेष ध्यान दिन पनि प्रशासनले सचेत गराएको छ। आकस्मिक अवस्थाका लागि होस्टलमा अग्नि नियन्त्रक उपकरण र प्राथमिक उपचारको सामग्री अनिवार्य राखिनुपर्नेछ। महिला र पुरूष दुवैका लागि सञ्चालित होस्टल भएमा कार्यालय र आवास भवनको व्यवस्था छुट्टा छुट्टै हुनुपर्नेछ। साथै सञ्चालक र विद्यार्थीबीच अनिवार्य सम्झौता हुनुपर्ने र घर भाडामा लिएर होस्टल चलाएको भए घरधनीसँग पनि अनिवार्य सम्झौता गर्नुपर्ने नियम बनाइएको छ। तोकिएको मापदण्ड पूरा नगर्ने वा निर्देशनको उल्लंघन गर्ने होस्टलहरूलाई कड़ा कार्यवाही गरिने चेतावनी समेत कार्यालयले दिएको छ। मुलुकभर करिब 98% धान रोपाई सकिएको छ। कृषि विभागका अनुसार आजसम्म 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ। यो गएको वर्षको तुलनामा 1.92%ले धेरै हो। विभागले मुलुकभर 13,70,000 हेक्टर जमीन खेतीयोग्य रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 100% रोपाई भएको छ। कर्णालीमा 98.5, लुम्बिनीमा 97.87, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82 र मधेसमा 98.10% तथा कोशीमा 97% रोपाई भएको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले मधेस प्रदेश लगायत क्षेत्रमा पर्याप्त पानी नपरेकाले यो वर्ष केही ढिला रोपाई भएको र पछिल्लो समय रोपाईमा सुधार आएको जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले 15 महाधिवेशनका लागि गरिएका गतिविधिमा सहभागी नहुन अपील गर्नुभएको छ। संस्थापन इतर पक्षका नेताको छलफलपछि डाक्टर कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चले आधिकारिकता सम्बन्धी मुद्दा फेरि हेर्नुपर्ने अनुमति दिएको अवस्थामा एकतर्फी रूपमा 15 महाधिवेशनका गतिविधि अगाडि बढाउन नहुने बताउनु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS Kulkar Radio.

0: प्रधानमन्त्री वारेन्द्र शाहले मुस्ताङमा निजी भ्रमण गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले पत्रकार सम्मेलन गरी शाहको भ्रमण सरकारसँग सम्बन्धित नरहेको बताउनु भएको हो।
1: अब सामान्यज्यूको भ्रमणको बारेमा यो निजी भ्रमण नै हो र यसमा चाहिँ हजुरले अरू केही थप अरू जानकारी लिनु पर्यो भने सामान्यज्यूको सचिवालय मार्फत निजी सचिवालय सोके सचिवालय मार्फत चाहिँ लिँदा उपयुक्त हुन्छ। यो अहिलेसम्म चाहिँ उहाँको निजी भ्रमण हो।
0: अर्यालले प्रधानमन्त्रीको भारत र चीन भ्रमण निश्चित नभएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनु भएको छ। केन्द्रीय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सहमहामन्त्रीमा मनोनित गरेको हो। केन्द्रीय सदस्य
2: आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ, उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू। सहप्रवक्तामा सुरेन्द्र चौधरी सांसद र माननीय डाक्टर नमिता यादव रहनु भएको छ। कोषाध्यक्षमा मनोहर प्रधानज्यू मनोनित हुनुभएको, सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ।
0: यस्तै राजसभा केन्द्रीय समिति बैठकले 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरेको छ।
2: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसीमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुख निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ। पूर्व कोषाध्यक्ष तथा सांसद लिमा अधिकारीज्यूलाई अर्थ विभागको प्रमुखमा अनुमोदन गरिएको छ। संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेज्यूलाई जिम्मेवारी दिएको छ। सचिवालय 11 जनाको नाम अनुमोदन भएको छ। शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराज भक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल ललितपुर, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झा।
0: सुक्दै गएका पानीका मुहानहरूलाई पुनर्जीवित र संरक्षण गर्न नेपालकै पहिलो मार्गचित्र सार्वजनिक भएको छ।
3: विश्व पानी सप्ताह 2026 लागि स्वीडेनको स्टकहोममा विश्वका नेताहरूको भेला भइरहेका बेला नेपालका 9 स्थानीय तहले देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका छन्। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको मुख्यालयमा विशेष कार्यक्रमका बीच मार्गचित्र सार्वजनिक गरिएको हो। काभ्रेका 7 स्थानीय तहमा 5,700 पानीका स्रोत नक्साङ्कन गर्दा 98% मुहानमा पानीको बहाव घट्दै गएको तथा 1/4 बढी मुहान पूर्ण रूपमा सुकिसकेको पाइएका बेला मार्गचित्र ल्याइएको छ। नेपालको कुल जनसङ्ख्यामध्ये 16% मात्र सुरक्षित खानेपानी सेवामा पहुँच पाएका छन्। मार्गचित्र सार्वजनिक कार्यक्रममा काभ्रेका 2 गाउँपालिका र 4 नगरपालिका, धनकुटाका 2 नगरपालिका र खोटाङको 1 नगरपालिकाको सहभागिता छ। मार्गचित्रमा मूलाधार व्यवस्थापनका लागि स्थानीय सरकारको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जस्ता विषय समेटिएको छ। इसिमोटको सहयोगमा तथा बेलायत र अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा मार्गचित्र ल्याइएको छ।
0: गोर्खा चुम्भ्यालीका किसानलाई 11 महिनामा पाकेको गहुँ भित्र्याउने चटारो परेको छ।
4: तिब्बतको सिमानामा पर्ने चुम्नब्री गाउँपालिका 7 का किसान गहुँ काट्नेदेखि चुट्ने, केलाउने र थन्क्याउने काममा व्यस्त भएका हुन्। यो ठाउँमा बाली भित्र्याउनु अघि गाउँका लामाबाट साइज जुराउने परम्परा समेत छ। चुम्भ्यालीमा गएको असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको हो। यहाँ साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको छ। चुम्भ्यालीका सबै गाउँमा एकैपटक बाली नकाटेर आलो पालो गर्ने चलन छ। चुम्भ्यालीका छिकम, जोङ, नाक्यु, लेरु, लामा गाउँ, बुर्जी, लार, पाल्दुन, छुले र निलेका गाउँले आलो पालो गरेर बाली थन्क्याउने चलन छ। 4 घण्टा हिँडेर पुग्ने गाउँमा समेत पालो दिन पुग्ने परम्परा छ। अबको 1 महिनामा चुम्भ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याउने गरिन्छ। चिनको सिचाङ सिमाना नजिकै पर्ने 3,500 मिटर उचाइसम्मको चुम्नोब्री 7 छेकम्पारमा गहुँ पाक्न 11 महिना लाग्ने गरेको छ। गहुँ भित्र्याएको केही दिनमा तोरी र फापरको काम सुरु हुने चुम्नोब्री 7 का वडाध्यक्ष टासी दोर्जे लामाले जानकारी दिनुभएको छ।
0: अर्थमन्त्री डाक्टर सोनी मुवागले सरकारले नोटबन्दी गर्नेबारे अहिले नसोचेको बताउनु भएको छ। राष्ट्रपाली पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक नीति र नेतृत्व सम्वाद कार्यक्रममा बोल्दै मुवागले अहिले नोटबन्दी उपयुक्त नहुने बताउनु भएको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: BFBS, Gorkha Radio Home.

0: नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकारले सुशासन र समृद्धिको नारा दिए पनि व्यवहारमा जनताले शास्ति मात्र पाएको दावी गर्नुभएको हो।
1: पुराना दलले भन्न सकेनन् हामी भन्छौं भन्ने युट्युबे प्रचारमा विश्वास गरेर जनताले अपार मध्ये जनताको आशा र भरोसाको केन्द्रको रूपमा स्थापित भएको सरकारले जनताको आशा र भरोसाको केन्द्र बन्न सक्यो। म सरकारलाई प्रश्न गर्न चाहन्छु, बजेट निर्माणदेखि उठिबासम्म जनताले के पाए? पुरानाले दिन नसकेको भनिएको नयाँ सुशासनको काम यही त होला? नयाँको सुशासन, जनताको उठिबास, दाउरे युगमा प्रवेश, 11 जना सुकुम्बासीको मृत्यु र आत्महत्या, 5 जना युवाको आत्मदाह, नयाँको सुशासन यही रहेछ, यही देखियो। देश र जनताको समृद्धि कहाँ पुग्यो? म प्रश्न गर्न चाहन्छु, हाम्रो देश अर्थतन्त्र कहाँ पुग्यो? प्रधानमन्त्री र स्वकीय सचिवालयको स्टाटसको उर्दीमा देश चलाइएको विडम्बना देशले भोगिरहेको छ। सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्ने हो, विडम्बना कुनै प्रभुप्रति उत्तरदायी भएको आवाज भएको छ, किनकि प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्ति सच्चिने संकेत छैन। असफल पुष्टि भइसकेपछि जनताले छानेकाहरू आफैले छान् जान्नुपर्नेछ। तिम्रो मत लैजाऊ भन्नु यो पनि अर्को असफलता हो, यो परिवृत्ति राजनीतिक दरिद्रता हो।
0: रसुवाको आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा नेपालमै पहिलो पटक ड्रोनबाट धुपीको बिउ छरेर पुनः जंगल उमार्ने अभ्यास गरिएको छ। 16 वर्ष अघि डढेलुले सखाप पारेको वन फर्काउन केही हप्ता अघि बिउ छरिएको हो। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र विभिन्न संस्था मिलेर 125 किलो बिउ कालो जंगलमा छरिएको छ। वर्षेनी सीमित ठाउँमा गरिने वृक्षारोपणको साटो चौरी चराउन आइरहने समस्या समाधान गर्न एकै पटक धेरै बिउ छरिएको हो। वडा नम्बर 3 का अध्यक्ष
2: अहिले 15-16 वर्ष भइसक्यो, अब सबै त्यो कुहिएर गाई बस्तुलाई मान्छे हिँड्नलाई पनि अप्ठ्यारो हुने धेरै चाहिँ अब जिल्ला बाँधको चाहिँ सहायतामा त्यसलाई अब कतिपय चाहिँ हामीले त्यो रुखहरू काटेर वृक्षारोपण पनि गर्यो सर, लगभग हामीले 1 हेक्टर चाहिँ वृक्षारोपण पनि गरिसकेको छौँ। अनि त्यसमा वृक्षारोपण गरिरहँदाखेरि अब त्यो बिरुवा चाहिँ उमार्नको लागि चाहिँ त्यहाँ एकदम सङ्घर्ष, हामीसँग चुनौती भयो। हाम्रो चाहिँ कृषक चाउरी पाल्ने कृषकहरू धेरै छ, अनि धेरै भइसकेपछि त्यो चाउरीलाई चाहिँ हामीले त्यो बिरुवा जोगाउनको लागि त कि भारै लाउनु पर्ने, भार लाउँदाखेरि चाहिँ अब चाउरी गाईलाई चाहिँ आसाद हुने। अब हामीले यो साल चाहिँ 2000 बिरुवा छाड्यो भने त्यसको आधी चाहिँ नि अब के अरे डेमेज भयो भने अब त्यसको 500 बिरुवा त उम्रिन्छ भन्ने उद्देश्यले चाहिँ यो छरेको।
3: यसरी ड्रोनबाट बिउ छरेर रुख रोपण गर्दाखेरि चाहिँ यसले काम गर्दो रहेछ, अब अलिकति केही असर त देखिन थालेको होला?
2: अब यो चाहिँ यसको यो बिरुवा के अरे हामीले यो बिउले चाहिँ अब कति काम गर्छ भन्ने कुरामा अब हामी त्यसको प्रोग्रेस आउन भएको छ। अब त्यो त अब हाम्रो लक्ष्य चाहिँ अब हामीले प्रत्येक वर्ष चाहिँ यसरी छर्यो भने गाई बस्तुले कुल्जे पनि अब अरू आधी चाहिँ ड्यामेज भए पनि आधी चाहिँ उम्रिन्छ, आधी उम्रियो भने चाहिँ यो चाहिँ सम्भव हुन्छ कि भन्ने हिसाबले चाहिँ यो सुरु गरेको छ।
3: यसरी गर्नुपर्छ, ड्रोनबाट बिउ छरेर गर्नुपर्छ भन्ने किन लाग्यो होला?
2: अहिलेसम्मको ट्रेन त हामी जहिले त्यही वृक्ष असारमा बिरुवा ल्याउने के अरे त्यस रोप्ने होइन त्यो गरिरहँदाखेरि एक त हामी एकदम के भन्ने त्यो एकदम थकित पनि भयो। अब जति सही बिरुवा रोपियो अब सहीको सही नउम्रिने, अब त्यही माथि पनि तपाईँ गाई बस्तु जाने इसिमोट संस्था पनि यहाँ चौनी सुधार खुवारको सुधारको विषयमा चाहिँ उहाँहरूको प्रोग्राम पनि रहेछन्। अनि त्यो भइसकेपछि उहाँहरू प्लस अब यो वन विज्ञानको चाहिँ नि अब प्राध्यापक हाम्रो यो अहिले राजेश राई सर हुनुहुन्छ, अनि उहाँको चाहिँ नि यो विशेष ज्ञानबाट चाहिँ अब यो अब ड्रोनबाट चाहिँ बिउ छार्ने गाई बस्तु चढ्न नसकेको ठाउँमा पनि अब ड्रोनले छान्न सकियो, अब हामी मान्छेले रोप्न नसक्ने ठाउँमा पनि त अब त्यो ड्रोनबाट चाहिँ अब बिउ सजिलो ढङ्गले छान्न सकिने हुन्छ भन्ने जुन उहाँकै चाहिँ अब सल्लाह सुझावबाट चाहिँ यो ड्रोनबाट छान्ने निर्णय भएको छ।
3: बिरुवा कहिलेसम्म उम्रेला, त्यसपछि कस्तो फाइदा होला भन्ने यहाँहरूको अपेक्षा छ?
2: यो छारिरहँदाखेरि अब यो खाली अहिले ब्ल्याक फरेस्ट भएकोलाई चाहिँ अब 5-6 वर्षपछि एउटा हरियाली एउटा के अरे ग्रिन जङ्गल चाहिँ अब देख्न सकिन्छ भन्ने एउटा लक्ष्य छ।
0: धुपी सल्ला गुराँस खस्रु र स्थानीय बिरुवाको बिउ छरिएको अभियानमा इसिमोट र बेलायतको क्लाइमेट एक्सन फर अ रेजिलिएन्ट एसिया परियोजनाको सहयोग थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: BFBS Gorkha Radio हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: on air
2: app मा
1: अनि smart speaker मा भन्नुहोस्
3: play BFBS
2: यो BFBS Gorkha Radio हो
1: Gorkha Radio हो
4: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्यपूर्वका मुलुकहरूमा घिउ निर्यात शुरू गरेको छ। हिजो नेपाल एयरलाइन्स मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै मुलुकमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको छ। नेपाली काँग्रेसको इतर समूहले आउँदो असोजका लागि तय भएको 15 महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदन सर्वोच्च अदालतले थप अध्ययन गर्ने भन्दै राखेको छ। 15 अधिवेशनको 15 महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठले वारिस अनुमति सर्वोच्च लानु भएको थियो। देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन समेत दिएको थियो। सर्वोच्चले उक्त मुद्दामा पुनः सुनवाईको आदेश गरिसकेको छ। काँग्रेसले आउँदो असोज 16 19 गतेसम्म 15 महाधिवेशनको तालिका सार्वजनिक गरेपछि एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन लिएर नेताहरू सर्वोच्च पुगेका हुन्। सरकारले रासायनिक मल आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल
5: मलसँग सम्बन्धित विभिन्न समस्याहरूलाई अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन दीर्घकालीन समाधान सहितको विकल्प सिफारिश गर्नको लागि प्रधानमन्त्री कार्यालयको सहसचिवको संयोजकत्वमा विभिन्न अरू निकायका सदस्यहरू समेत गरेर 12 सदस्यीय एउटा अध्ययन कार्यदल गठन भएको छ र त्यो कार्यदलमा विशेष गरी कृषि वन तथा पर्यावरण मन्त्रालय र मातहतका निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालय लगायतका निकायका पदाधिकारी पनि यसमा सदस्यको रूपमा रहनु भएको छ र यो समितिले गठन भएको 60 दिनभित्र कार्य सम्पन्न गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिवेदन पेश गर्ने गरी व्यवस्था गरिएको छ।
4: काठमाडौँ जिल्लामा सञ्चालन भइरहेका निजी छात्रावासहरूमा सुरक्षालाई ध्यानमा राख्दै अबदेखि 24 घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मी अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको नयाँ मापदण्ड अनुसार होस्टेल सञ्चालकहरूले 24 घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मी राख्नुपर्ने भएको हो। विद्यार्थीहरूको रेखदेखसँगै अनुशासन कायम राख्न र अप्रिय घटना हुन नदिन हर समय जिम्मेवार वार्डेन र सुरक्षाकर्मी उपलब्ध हुनुपर्ने प्रशासनको भनाई छ। सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभएको छ। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। केन्द्रमा 1 कार्यकारी निर्देशक सहित 30 कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ।
6: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर। एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन। कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाइ सुविधा। इलामको माङ्सेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने। किराँत राई समुदायको सभ्यता संस्कृति भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय। दर्ता भएका फर्ममा व्यापार उत्पादन तथा सेवामूलक क्षेत्र बढी। 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिकाले सुरु गरे 10 सयका आधारभूत अस्पताल। 11,78,00,000 खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर। जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला। भदौ 7 चल्ने मेलामा 60 कलाकारसहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित। 4 स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध। र निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार 9 देखि 1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपीडी चलाउने, कर्मचारीले उपचार गराउन लाइन बस्नु नपरोस् भन्ने मुख्य उद्देश्य।
4: यो BFBS गोर्खा रेडियो।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्न आग्रह गरेको छ। नामावली अध्यावधिकका लागि असोज 1 गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आवश्यक सूचना सहित सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न अनुरोध गर्नुभएको छ। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायत विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुट्ठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सूचना दिन भनिएको छ। त्यस्तै मतदाताको नाम एक ठाउँमा मात्र कायम गर्न बसाई सराई गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएमा मतदाता नामावलीमा ठेगाना अध्यावधि गर्न आयोगको आग्रह छ। नेपाली काँग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले 15 महाधिवेशनका लागि गरिरहेका गतिविधिमा सहभागी नहुन अपील गर्नुभएको छ। संस्थापन इतर पक्षका नेताको छलफलपछि डाक्टर कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चले आधिकारिकता सम्बन्धी मुद्दा फेरि हेर्ने अनुमति दिएको अवस्थामा एकतर्फी रूपमा 15 महाधिवेशनका गतिविधि अगाडि बढ़ाउन नहुने बताउनु भएको छ। विशेष महाधिवेशनबाट आएको कार्य समितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया शुरू हुने भन्दै कोइरालाले महाधिवेशनमा सहभागी नहुन भन्नुभएको हो। काँग्रेसले असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन गर्दैछ। पूर्व महामन्त्री कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा सहित संस्थापन इतर पक्षको नेतृत्व गर्दै आउनु भएको छ। साउन 29 देखि 31 गतेसम्म उहाँकै अध्यक्षतामा राष्ट्रिय भेला पनि भएको थियो। भेलाले देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने अडान राखेको थियो। निवर्तमान सभापति देउवा पक्षले सर्वोच्च अदालतमा 15 महाधिवेशन रोक्न माग गर्दै रिट दिए पनि दर्ता भएको छैन। ढोरपाटन शिकार आरक्षले गएको वर्ष दिनमा 21 नाउर र 11 झारलको शिकार गर्न दिए बापत वन्यजन्तु विभागले 4,18,00,000 राजस्व उठाएको छ।
4: विदेशी शिकारीले प्रतिस्पर्धा मार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई 4,17,00,000 भन्दा बढ़ी राजस्व बुझाएका छन्। ढोरपाटनमा वर्षमा 2 सिजनमा शिकार हुने गरेको छ। पहिलो चरणमा 3,03,00,000 र दोस्रो चरणमा 1,44,00,000 राजस्व उठेको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो शिकार याम असोजदेखि मक्सिरमा 11 नाउर र 8 झारलको शिकार अनुमति दिएको थियो। त्यो बेला विदेशी शिकारीले 8 नाउर र 5 झारलको शिकार गरेका थिए। त्यस्तै दोस्रो शिकार याम फागुनदेखि वैशाखमा 15 नाउर र 10 झारलको शिकारका लागि अनुमति दिँदा 13 नाउर र 6 झारलको शिकार गरेका थिए। नेपालमा कानूनी रूपमा